नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता, विक्रम सम्बत 2083 साल असार महिनाको 18 गते साथै ईस्वी सम्बत 2026 जुलाई महिनाको 2 तारीक आज हो बिहिबार। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइसकेको छ र आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई न्यानो स्वागत जनाउँदै शुरू गर्दछौ आजको हाम्रो बिहानी प्रसारण सेवा यो मंगलध्वनिबाट।

श्रोता महात्मा गान्धी भन्नुहुन्छ, जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन। हजुर श्रोता, यसै भनाइको साथमा अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता, मानिसको जीवनमा विभिन्न उत्तर चढ़ावहरू आउने गर्छन्। जस्तै हामीलाई कहिले संघर्ष गर्न पाठ सिकाउँछ त कहिले जीवनप्रति निराशावादी भाव जागृत गराउँछ। श्रोता, जीवनलाई सन्तुलन बनाउन भक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ। श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँलाई सुनाउनेछौ कलाकार अनुप जरोटाको आवाजमा सजिएका विभिन्न भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको पहिलो भजन सुनौं।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम भक्ति प्रभात अन्तर्गत सुन्दै हुनुहुन्छ कलाकार अनुप जलोटाका आवाजमा सजिएका विभिन्न भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको अन्तिम भजन सुनौं।

श्रोता, सन् 1974 हिन्दी चलचित्र जगतमा आएको चलचित्र हो बेनाम। फिल्म निर्देशक नरेन्द्र वेदीले निर्देशन गरेको यस चलचित्रमा कलाकार अमिताभ बच्चन र मौसमी च्याटर्जीको मुख्य अभिनय रहेको छ। यस चलचित्रका गीतहरूलाई आरडी बर्मनले संगीतबद्ध गरेका हुन् भने यस चलचित्रका गीतहरूमा कलाकार नरेन्द्र चञ्चल, लता मंगेशकर, मोहम्मद रफी र आशा भोसले स्वर भरेका छन्। त श्रोता, सुनौ यस चलचित्रबाट कलाकार लता मंगेशकरको आवाजमा कार्यक्रमको यो अन्तिम गीत।

हस्त श्रोता, चलचित्र बेनामबाट कलाकार लता मंगेशकरको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो पुरानो सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज यहीँ पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 7:25 भइसकेको छ र अबको केही क्षणमा यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरिसक्नेछौं। नेपाली समाचार प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण चारजनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख

0: तपछि दुई देश बीच कैयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना रहेको छ। जापानकी प्रधानमन्त्री तीन दिनको भारत यात्रामा हिज नयाँ दिल्ली आइपुग्नु भएको हो। यो उहाँको पहिलो भारतको आधिकारिक यात्रा हो। विदेश मन्त्रालयले भनेको छ यो यात्राले भारत अनि जापानको विशेष रणनीतिक एवं वैश्विक साझेदारीलाई अझ मजबूत गर्ने दिशामा महत्वपूर्ण कदम हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो आज जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित व्यापक विचार विमर्शले दुवै देशको साझेदारीलाई अझ प्रगाढ़ बनाउनमा सहयोग गर्नेछ। सोशल मीडिया पोस्टमा उहाँले भन्नुभयो भारत अनि जापान हिन्द प्रशान्त तथा अन्य क्षेत्रहरूमा पनि शान्ति स्थिरता अनि समृद्धिका लागि साझा प्रयास जारी राख्नेछ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। कोलकातामा आयोजित कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो योजना अन्तर्गत परिवारका पात्र महिला सदस्यहरूको खातामा धनराशि जमा गरिनेछ। अन्नपूर्ण योजना पश्चिम बंगाल सरकारको महिला बाल विकास अनि समाज कल्याण विभागद्वारा कार्यान्वयन गरिएको मुद्दा हो। हिज अन्नपूर्ण योजना अन्तर्गत 1 करोड़ भन्दा अधिक लाभार्थीहरूको खातामा धनराशि जमा गरिएको छ। योजना अन्तर्गत 25 देखि 60 वर्ष आयुवर्गका पात्र महिला लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले प्रति महिना 3,000 रूपियाँ प्राप्त हुनेछ। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण 4 जनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। सरकारले रक्त संक्रमणबाट फैलिने बिमारीहरूको रोकथामका लागि सबै उपायुक्तहरूलाई तत्काल कदम उठाउने निर्देश दिएको छ। स्वास्थ्य विभागले संकटग्रस्त क्षेत्रहरूमा ज्वरोको सर्वेक्षण, मलेरियाको त्वरित जाँच, गम्भीर बिमारीहरूलाई तुरन्त अस्पतालमा भर्ती गर्ने अनि समयमा उपचारको निर्देश दिएको छ। अत्यधिक जोखिम भएको गाउँहरूमा स्वास्थ्य कर्मीहरूलाई त्वरित जाँच, परीक्षण किट अनि मलेरिया रोधी दवाईहरू उपलब्ध गराइनेछ। साथै मच्छर मार्ने दवाईको प्रयोग भइरहेको छ। मलेरियालाई रोक्नका लागि जनजागरण अभियान पनि शुरू गरिएको छ। केन्द्र सरकारले हिज दिल्लीमा द्वारका एक्सप्रेसलाई नेल्सन मण्डेला मार्ग वसन्त कुञ्जसित जोड्ने राष्ट्रिय राजमार्ग एनएच 148 AE का लागि 6 लेनको सड़क सुरंगको निर्माणलाई स्वीकृति दिएको छ। आज नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्नुहुँदै सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो 8 किलोमिटर भन्दा अधिक लामो यो परियोजनालाई 6,969 करोड़ रूपियाँ भन्दा अधिकको कुल पूँजी लागतले विकसित गरिनेछ। उहाँले हिज यो कुरा भन्नुभएको हो कि यो परियोजना शहरी विस्तार रोडले द्वारका एक्सप्रेसवेलाई दक्षिण दिल्लीको वसन्त कुञ्जसित जोडेर पश्चिम अनि दक्षिण दिल्ली बीच तीव्र गतिले सम्पर्क प्रदान गर्नेछ।
1: 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है, ये प्रपोजल है।
0: देशमा पहिलोपल्ट आन्ध्र प्रदेशको उन्लवली हेलिपोर्टमा हेलिकप्टर उडानका लागि पहिलो निजी पोइन्ट इन स्पेस अर्थात पिन्स व्यवस्थालाई मंजूरी दिएको छ। यो व्यवस्थामा उन्नत उपग्रह तकनीकको प्रयोग गरिन्छ। यसले ती हेलिपोर्टमा हेलिकप्टरको सुरक्षित सञ्चालनमा मदद मिल्नेछ जहाँ ल्याण्डिङका लागि पारम्परिक व्यवस्था छैन। नागर विमानन मन्त्रालयले भनेको छ पिन्स प्रक्रिया खराब मौसम अनि जमिनी नेभिगेशन सहायता उपलब्ध नभएको स्थितिमा विशेष उपयोगी रहनेछ। यसको विकास भारतीय विमानपतन प्राधिकरणले गरेको हो। सरकारले विदेश सचिव मिश्रीको कार्यकाल 14 जुलाई 2027 सम्मका लागि बढ़ाएको छ। मन्त्रीमण्डलको नियुक्ति समितिले विदेश सचिवको कार्यकाल 1 वर्ष बढ़ाउने अनुमति दिएको छ। श्री मिश्री 1989 ब्याचको भारतीय विदेश सेवाका अधिकारी हुन्। विदेश सचिवले 15 जुलाई 2024 आफ्नो कार्यभार सम्हालेका थिए। वहाँ जनवरी 2019 दिसम्बर 2021 चीनमा भारतीय राजदूतको पदमा कार्यरत थिए। श्री मिश्रीले 3 प्रधानमन्त्रीहरू इन्द्र कुमार गुजराल, डाक्टर मनमोहन सिंह अनि नरेन्द्र मोदीको निजी सचिवको रूपमा पनि सेवा दिए। यो समाचार आकाशवाणीबाट यहाँले सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले एपी मोलर मेसर्क समूहको एसेट स्ट्राटेजी प्रमुख अहमद हसनसितको बैठकमा भारतको समुद्री क्षेत्रलाई मजबूत बनाउनेमा चर्चा गर्नुभयो। सोशल मीडियामा

0: श्री गोयलले भन्नुभयो जहाज निर्माण कनेक्टर निर्माण जहाजहरूको मरमत अनि जहाज पुनर्चक्रणमा निवेशले देशको समुद्री क्षेत्रलाई नयाँ मजबूती मिल्नेछ। वहाँले भन्नुभयो बैठकमा भारतलाई वैश्विक समुद्री अनि लजिस्टिक केन्द्रको रूपमा अझ अधिक प्रतिस्पर्धी बनाउनका लागि उद्योगहरूसित साथ सहयोग बढ़ाउनेमा पनि विचार विमर्श भयो। केन्द्र सरकारले हिजदेखि लागू गरिएको विकसित भारत ग्रामीण विकास अधिनियम 2025 विकसित भारत जी रामजी अन्तर्गत बढ़ेको श्रम दरहरू अधिसूचित गरेको छ। ग्रामीण विकास मन्त्रालयद्वारा जारी अधिसूचना अनुसार सबै राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूमा श्रम दरमा वृद्धि गरिएको छ। पहिलोपल्ट प्रतिदिन 300 रूपियाँको अन्तरिम आधार मजदूरी दर लागू गरिएको छ। यसमा अधिनियम अन्तर्गत अधिसूचित कुनै पनि श्रम दर 300 रूपियाँ भन्दा कम्ती हुने छैन। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले हिज भन्नुभयो युक्रेनले मस्कोको दक्षिण पूर्वमा रूसको पेन्जा क्षेत्रमा मिसाइल घटकहरूको विनिर्माण गर्ने एक संयन्त्रमा पनि हमला गरेको छ। जेलेन्स्कीले सोशियल मीडियामा बताए अनुसार उफा रिफाइनरी रूसको सबैभन्दा ठूलो लुब्रिकेन्ट उत्पादकहरूमध्ये एक हो अनि युक्रेनबाट 1000 किलोमिटर भन्दा अधिक दूरीमा स्थित छ। युक्रेनले गरेको छ ड्रोन हमलाले रूसी बढ़तमा धीमा गरेको छ। रूसी अधिकारीहरूले हमलाको पुष्टि गरेको छैन। रूसी रक्षा मन्त्रालयले 16 रूसी क्षेत्रहरू क्रिमिया अनि आजोव सागर अनि कालो सागरको जल क्षेत्रमा 179 युक्रेनी ड्रोनहरूलाई रोक्ने सूचना दिएको छ। भारतीय नौसेनाको पोत आईएनएस सुदर्शनी आज सेल 250 न्यूयर्क अनि सेल बोस्टन कार्यक्रमहरूमा भाग लिन न्यूयर्क प्रस्थान गरेको छ। भारतीय नौसेनाले भनेको छ यो यात्रा भारतको समुद्र विरासत तथा विभिन्न देशहरूसित समुद्री सहयोग मित्रता अनि सद्भावलाई मजबूत गर्ने प्रतिबद्धताको प्रतीक हो। यसअघि आईएनएस सुदर्शनीले बाल्टिमोर बन्दरगाहमा प्रवास अवधि कैयौं महत्वपूर्ण कार्यक्रमहरूमा भाग लिए। फिफा विश्वकपमा इंग्ल्याण्डले राउण्ड अफ 32 डीआर कंगोलाई 2-1 पराजित गरेर अन्तिम 16 स्थान बनाएको छ। अटलान्टामा खेलिएको म्याचमा कप्तान ह्यारी केनले म्याचको अन्तिम 15 मिनटमा 2 गोल दागेर इंग्ल्याण्डलाई रोमाञ्चक जीत दिलाएको हो। अब अन्तिम 16 इंग्ल्याण्डको सामना 6 जुलाईमा सह आयोजक मेक्सिकोसित हुनेछ। फिफा विश्वकपको अर्को म्याचमा बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा 3-2 हराएर राउण्ड अफ 16 प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण 4 मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ अनि फिफा फुटबल विश्वकपमा इंग्ल्याण्डले राउण्ड अफ 32 डीआर कंगोलाई 2-1 पराजित गरेर अन्तिम 16 स्थान बनाएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोता अब प्रस्तुत छ संगीतमय प्रस्तुति संगीत प्रभाव।
2: मिडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 7:35 भइसकेको छ र अब पनि श्रोताहरूमाझ प्रस्तुत छ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी आइपुगेका छौं। आज पर्यो 2 तारीक जुलाई र आजको दिन पनि थुप्रै थुप्रै घटनाहरू घटेका छन् र सर्वप्रथम भारतकै प्रसंगबाट आजको हाम्रो कार्यक्रमको थालनी गर्न चाहन्छौ। 1757 आजको दिन नवाब सिराजुद्दौलालाई बन्दी बनाएर मीर जाफरको छोरा मिरानको आदेश अनुसार मोहम्मद बे

0: शेखले हत्या गरिदिएका थिए।
1: 1306 अलाउद्दीन खिलजीले सिवानमा आजकै दिन आक्रमण गरेका थिए। यस समय यो कन्नडदेवको भतिजा चौहान सरदार शीतलदेवको अधीनमा थियो।
0: 1905 आजकै दिन बंगालका पूर्व राज्यपाल शान्ति स्वरूप धवनको जन्म भएको थियो। 1970 आजकै दिन स्वतन्त्र सेनानी, शिक्षाविद, राजनीतिज्ञ पण्डित कुञ्जीलाल दुबेको मृत्यु भएको थियो भने
1: 1916 भारतीय भूवैज्ञानिक सर्वेक्षणको स्थापना भएको हो। यसरी नै 1972 आजकै दिन प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानको राष्ट्रपति जुल्फिकर अली भुट्टोले सिमला सम्झौतामा हस्ताक्षर गरेका थिए।
0: हजुर, 1993 आजकै दिन ओएनजीसीलाई एउटा अध्यादेश अनुसार कर्पोरेशनमा परिणत गरिएको थियो। 1997 आजकै दिन हेपाटाइटिस सीको जाँच गर्नु भारतमा अनिवार्य गरिएको थियो भने 2012 आजकै दिन भीषण वर्षाको कारण पूर्वीय भारतमा 79 जनाको मृत्यु भएको थियो अनि 2,00,000 भन्दा ज्यादा मानिसहरू घरबार विहीन भएका थिए।
1: हजुर, यसरी नै आजकै दिन 2004 युनेस्को विश्व धरोहरहरूमा विश्व धरोहर स्थलको रूपमा छत्रपति शिवाजी टर्मिनसलाई समावेश गरिएको थियो। छत्रपति शिवाजी टर्मिनस भारतको वाणिज्यिक राजधानी मुम्बईको एक ऐतिहासिक रेलवे स्टेशन हो, जो मध्य रेलवे भारतको मुख्यालय पनि हो। छत्रपति शिवाजी टर्मिनस पहिले भिक्टोरिया टर्मिनस नामले जानिन्थ्यो। छत्रपति शिवाजी टर्मिनस आफ्नो लघु नाम VT या CST पनि अधिक प्रचलित छ। यो भारतको सबैभन्दा व्यस्ततम स्टेशनहरूमा एक हो। आँकड़ाहरूको अनुसार यो स्टेशन ताजमहल पश्चात भारतमा सर्वाधिक छायाचित्रित स्मारक हो। हजुर, यस टर्मिनसको निर्माण 1878 आरम्भ भएको थियो भने 10 वर्षमा यसको निर्माण पूरा भएको थियो। यसलाई शासक सम्राज्ञी महारानी भिक्टोरियाको नामले भिक्टोरिया टर्मिनस भनिन्थ्यो। यो मुम्बई शहरमा ऐतिहासिक शहरको रूपमा जानिन्थ्यो। सन् 1996 नामहरूमा भारतीय नामहरूमा बदलिने यो नीति अनुसार यस स्टेशनको नाम राज्य सरकारद्वारा 17वीं शताब्दीको मराठा सुरवीर शासक छत्रपति शिवाजीको नाममा छत्रपति शिवाजी टर्मिनस नाम राखिएको हो।
0: प्रणाम, सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, एउटा दिवस परेको छ आज, त्यो हो वर्ल्ड अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट डे, अर्थात विश्व UFO दिवस। प्रत्येक वर्ष आजको दिन अर्थात 2 जुलाईको दिन विश्व UFO दिवसको रूपमा मनाउने गरिन्छ। UFO के हो भन्दा UFOको पूरा अर्थ हुन्छ अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट, अर्थात अपरिचित या त भनौं अज्ञात उड्ने वस्तु। जब हामी आकाशमा हवा जहाजलाई उड़ेको देख्छौं तब हवा जहाजको पंखाले त्यसको आवाजले हामी थाहा पाउन सक्छौ त्यो हवाजहाज उड़िरहेको छ भनेर। उसै गरी हेलिकप्टरको पंखा र आवाजबाट हामी थाहा पाउँछौ कि हेलिकप्टर आकाशमा उड़िरहेको छ। तर जब पनि कुनै अज्ञात वस्तु जो हावामा उड़िरहेको छ जसलाई हामी चिन्न सक्दैनौ, जाँच पड़ताल पछि पनि यो पत्ता लगाउन सक्दैनौ कि उड़िरहेको त्यो अज्ञात वस्तु के थियो त, त्यस्ता वस्तुलाई नि श्रोता अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट अर्थात UFO भनिन थालियो। पहिले श्रोता, यो UFO अर्थात अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट अन्य ग्रहका प्राणीहरूद्वारा प्रयोग गरिने यानलाई भनिन्थ्यो। यो कुरामा कति सत्यता छ त्यसको पुष्टि हुन सकेको छैन, किनभने विज्ञानले अहिलेसम्म मात्र पृथ्वी नै एउटा ग्रह हो जहाँ जीवन सम्भव भएको कुराको पुष्टि गरेका छन् र यस्ता ग्रह जहाँ जीवन सम्भव छ त्यस्ता ग्रहको खोजी भइरहेको छ, तर सफलता भने कम्ती नै प्राप्त भएको छ। र यो अवधारणा कि अन्य ग्रह या त प्राणीहरू पृथ्वीको वरिपरि यानमा उड़िरहेको देखा परेका छन् कल्पना बाहेक अरू केही होइन, र यस्ता अनेकौं व्यक्तिहरू छन् जसले आकाशमा यस्ता यानहरू जो देख्नमा खाने प्लेटको जस्तो देखिन्थ्यो आकाशमा उड़िरहेको दावी गरेका छन्। र यस्तै घटनाक्रममा यो पनि भनिएको छ कि जुलाई 2 तारीकको दिन सन् 1947 अमेरिकाको न्यू मेक्सिको रोजवेलमा एउटा UFO दुर्घटनाग्रस्त भएको खबर प्रकाशमा आएको थियो, तर अमेरिकी सेनाले यसलाई मात्र सेनाको बैलून दुर्घटनाग्रस्त भएको भनेर पुष्टि गरेको थियो। कोही व्यक्तिहरूले त्यस्ता प्लेट जस्तो देखिने उड्ने वस्तु जसलाई फ्लाइङ सचर भनिन्थ्यो देखिएको दावी गरेका थिए। त्यही प्लेट जस्तो उड़ने वस्तुलाई अंग्रेजीमा फ्लाइङ सचर अर्थात हिन्दीमा उड़न तस्तरी भनिन्छ, र तस्तरी भनेको हिन्दीमा प्लेट हो। र यही 2 जुलाईको घटनाको यादमा प्रत्येक वर्ष यस दिन अर्थात आजको दिन 2 जुलाईको दिन विश्व UFO दिवसको रूपमा मनाइन्छ। UFO बारे अब केही रोचक जानकारी। UFO अर्थात अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट शब्द सन् 1952 US वायुसेनाका एक अधिकारी एडवर्ड रफलिफले राखेका थिए। उहाँले यो शब्द कुनै पनि अज्ञात वस्तु हावामा उड़िरहेको छ त्यसलाई अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट अर्थात UFO भन्ने गर्थे। 1952 भन्दा अघि यसलाई फ्लाइङ सॉसर अर्थात उडन तस्तरी भन्ने गरिन्थ्यो। त श्रोता, यो थियो छोटो जानकारी।

0: आज पालन गरिने वर्ल्ड यूएफओ डे बारे। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। आकाशवाणीको गान्तोक केन्द्रबाट आज 2 तारीक जुलाई र आज अर्को एउटा दिवस परेको छ, त्यो हो वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डे अर्थात विश्वको खेल पत्रकारिता दिवस। खेल पत्रकारिता कुनै पनि मीडियाको एउटा आवश्यक र अभिन्न अंग हो र यस सम्बन्धमा जानकारी राख्नु औ खेल सम्बन्धमा जानकारी राख्नु, यसबारे टीका टिप्पणी गर्न सक्नु अनि मनोरञ्जनको साथमा रोचक ढंगले खेल समाचार या त भनौं खबर दिन सक्नु नै आजको प्रतिस्पर्धात्मक पत्रकारिताको क्षेत्रमा सबैभन्दा अघि आउनु हो र वर्तमान समयमा खेल पत्रकारितालाई रोजगारको एउटा राम्रो स्रोत पनि मान्न सकिन्छ। यसैको आधारमा आजको दिन औ 2 जुलाईको दिन यो दिवस पालन गरिन्छ र यो दिवस 1994 एटीपीएस अर्थात इन्टरनेशनल स्पोर्ट्स प्रेस एसोसिएशनको गठन भएको 70 वर्षगाँठको सम्झना स्वरूप पालन गर्न थालिएको थियो र यो दिवस पालन गर्नुको मुख्य उद्देश्य हो खेल पत्रकारितालाई प्रोत्साहन दिनु अनि हौसला प्रदान गरेर सर्वोत्कृष्ट खेल पत्रकारिताको नमूना प्रस्तुत गर्नु। अन्तर्राष्ट्रिय खेल प्रेस संगठन अर्थात एआईपीएस को स्थापना 1924 पेरिसमा सम्पन्न भएको ओलम्पिक खेलको बेला भएको थियो र वर्तमानमा यसले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलहरूसितै यहाँसम्म कि फिफा, आईएएएफ अनि ओलम्पिक खेल आदि विश्वका सबैभन्दा ठूला ठूला खेल महासंघहरूसित मिलेर काम गर्ने गर्दछ। स्पोर्ट्स जर्नलिज्म खेलको विषयमाथि नै रिपोर्टिङ गर्ने एउटा कला हो र यसको लागि उत्तम लेखन शैलीको साथै खेल सम्बन्धी अधिक भन्दा अधिक जानकारी राख्नु अत्यन्त जरूरी हुन्छ। यसको लागि विभिन्न संस्थानहरूबाट डिग्री पनि हासिल गर्न सकिन्छ भने प्रशिक्षण लिन पनि सकिन्छ। साथमा स्थानीय प्रेसहरूमा खेल सम्बन्धी रिपोर्टिङहरू शुरू गरेर स्पोर्ट्स जर्नलिज्मलाई अझ तिखार्न पनि सकिन्छ र यसलाई आजको समयमा एउटा रोजगारमुखी पेशाकै रूपमा लिन पनि सकिन्छ। त यो थियो श्रोता, आज पालन गरिने वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डे अर्थात विश्व खेल पत्रकारिता दिवसबारे छोटो जानकारी।
1: हजुर श्रोता, अब कुरा गरौं जन्मको। 1948 भारतीय राष्ट्रिय कंग्रेसको वरिष्ठ नेता अनिल कुमार शास्त्रीको जन्म भएको हो आजकै दिन। 1948 प्रसिद्ध हिन्दी जनकवि आलोक धनवाको जन्म भएको थियो। उनी ती महान कविहरूमा एक हुन् जसले 70 को दशकमा कवितालाई एक नयाँ पहिचान दिए। उनको गोली दागो पोस्टर, जनता का आदमी, कपड़े के जुते र ब्रुनो की बेटिया जस्ता कविताहरू बहुचर्चित रहेको छ। दुनिया रोज बन्ती है उनको बहुचर्चित कविता संग्रह हो। उनको कविताहरू रूसी र अंग्रेजी भाषामा पनि अनुवाद भएको छ। हजुर श्रोता, जन्मकै कुरा गर्दा आजकै दिन एक प्रसिद्ध साहित्यकार तथा गीतकार हरिभक्त कटुवालको 1935 जन्म भएको थियो, आसाम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोराको रूपमा। कति कति आँखाहरू बाटो छेक्न आउँछन्, परेलीमा बासो माग्न कति आँखा धाउँछन्। हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीड़ादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए। उनी हाँस्दा पनि रुन्थे र रुँदा पनि हाँस्दथे। उनी प्रकृति प्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकै धोका दिएको थियो। यति हुँदाहुँदै पनि नेपाली भाषा साहित्य संसारमा उनी चिरञ्जीवी भए। उनलाई धेरैले माया गरे, नारायण गोपाललाई मन पराउनेले पनि यिनलाई मन पराए र यिनलाई मन पराउनेले पनि नारायण गोपाललाई मन पराए। वास्तवमा यी नेपाली भाषाका जनप्रिय गीतकार थिए। वीरबहादुर कटुवालको सहयोगमा विष्णुमाया छेत्रीले हरिभक्त कटुवाललाई विक्रम सम्वत 1992 साल असार 18 गते अर्थात अंग्रेजी वर्ष 1935 जुलाई 2 तारीकको दिन आसममा जन्माएकी थिइन् अनि यी आसम राज्यस्थित ब्रह्मपुत्रको छेउमा अवतरण भएका थिए। कटुवाल जन्मेको 1.5 वर्षमा ब्रह्मपुत्रको बाढीले उनको घरै भत्काइदियो। त्यसपछि त्यस घरमा सधैँ आर्थिक हाहाकार मात्र भयो अनि वीरबहादुर कटुवालले आफ्नो परिवार कहिले यता सारे त कहिले उता सारे, तर जता जता गए तापनि त्यस परिवारको आर्थिक खाडल क्रमशः गहिरो भइरह्यो। कटुवालले स्थानीय स्कूलमै कख पढे र असमिया भाषामा नै स्कूले शिक्षा ग्रहण गरे। उनले आईए पनि पढ्न खोजेका थिए तर पार लगाउन सकेनन् किनभने उनले आईए पढ्दा पढ्दै डिगबोईको नेपाली स्कूलमा पढाउन थाले। त्यस स्कूलमा उनी चित्र गुरू र खेलकुद गुरू थिए। त्यसै बेला उनले आफ्नो विद्यार्थीलाई नृत्य र संगीत पनि पढाएका थिए, साथै उनले त्यहाँ सोरठी नृत्यको पनि प्रचलन गराएका थिए। कटुवाल बाङ्मयका बहुआयामी प्रतिभा थिए। त्यस कालखण्डमा उनले त्यहाँ साहित्य लेख्न अनि मूर्त र अमूर्त चित्रकलामा ख्याति आर्जन गरेका थिए। कटुवाल चञ्चले थिए, त्यसैले उनले स्कूलको जागिर पनि ठेग्नै सकेनन् अनि उनी हेल्थ इन्सपेक्टरमा

कार्यरत भए। त्यहाँ पनि उनी टिकेनन्। उनले फेरि मन बनाले अनि केही सिप नलागेपछि उनले तरकारी पसल थापे। त्यति बेला उनी मिरमिरेदेखि रातीसम्म सब्जी मण्डीमा नै पलेटी कसेर बस्थे। तरकारी व्यापारमा पनि उनी टिकिरहन सकेनन् र अर्को व्यवसायको खोजमा लागे। परिणाम स्वरूप उनले परदेशी होटल खोले। उनको होटलमा पनि उदारो भात खानेको जनसंख्याको छाप बढ्न थाल्यो अनि होटल सुकेनास गल्न थालेपछि उनले त्यस ठाउँबाट पनि आँसुले हात धोए। यति हुँदाहुँदै पनि उनी साहित्य र संस्कृति गतिविधिमा लागि बस्थे। कटुवालले आफ्नै बुताले सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठीहरूको आयोजना गरिरहन्थे। उनको हरेक सास फेराईमा वाङ्मय हुन्थ्यो। त्यसैले उनी भोक तीर्खै वाङ्मयमा नै समर्पित थिए। त्यसै बेला उनैको सम्पादनमा मुक्ति र हिमालय साहित्यिक पत्रिका प्रकाशित भए। त्यस वखत त्यहाँ उनी नेपाली साहित्य संगीत र पत्रकारिताका क्षेत्रमा सुप्रसिद्ध भइसकेका थिए। त्यही रौनकले उनको सर्वत्र चर्चा र परिचर्चा पनि हुन थालेको थियो। 2024 सालमा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएको थियो। त्यस सम्मेलनमा आसामबाट हरिभक्त कटुवालले भाग लिएका थिए। त्यति बेला केदारमान बेतितले उनलाई काठमाडौँ आउने निम्ता दिए। त्यसपछि 2026 सालमा उनी असमबाट काठमाडौँ गएका हुन्। त्यस बेला उनलाई बेतितको पहलमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मुखपत्र प्रज्ञाको प्रबन्ध सम्पादकको रूपमा भर्ना गर्यो। त्यही समयमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वर बल्लभ, भूपी शेरचन, उत्तम कुवार र अम्बर गुरूङका सम्पर्कमा पनि पुगे। धेरै ठेस लागेपछि कटुवालले जीवन बुझ्दै जान थाले। उनको जीवनको विशेषता उनी इमानदार थिए। जस्तै कठोर जरिमाना भोग्नु परे पनि उनी असत्य बोल्दैनन् थिए। यस्तो राम्रो मान्छे पनि जिन्दगीलाई जित्न नसकेर मदिरामा डुब्न थाले अनि त्यही मदिराले उनलाई डुबाइदियो। 20 वर्षको उमेरदेखि कटुवालले आफ्ना रचना पत्र पत्रिकामा छपाउन थाले। लेख्दा लेख्दै यिनले काठमाडौँ गएर एउटा गीत संग्रह, एउटा कविता संग्रह र एउटा खण्डकाव्य लिएर आएका थिए। काठमाडौँ गएपछि उनले यो जिन्दगी खैके जिन्दगी प्रकाशनमा ल्याए। त्यसै कविता संग्रहले यिनलाई चर्चाको शिखरमा पुर्यायो। त्यसपछि उनले कथा संग्रह स्पष्टीकरण प्रकाशित गरे अनि उनको शेषपछि भीमकान्त उपाध्यायको संकलन र सम्पादनमा बदनाम मेरा यी आँखाहरू प्रकाशनमा आयो। त्यस कृतिमा पनि उनका कालजय गीति कविता संग्रहित भए। मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु, बिथोल्न न आऊ। कटुवालले धेरै मदिरा पिए। नेपालमा उनले आफ्नो ज्यान थाम्न नसकेपछि उनी आफ्नै देश फर्के। यहाँ पाइला टेक्दा टेक्दै फेरि उनलाई अल्सर भयो अनि विक्रम सम्वत 2036 साल भदौ 25 गते अर्थात 10 सेप्टेम्बर 1979 दिन हरिभक्त कटुवालको असममै मृत्यु भएको थियो। त्यसबेला उनी 85 वर्षको उमेरमा हिँड्दै थिए। उनको कृतिहरूको कुरा गर्न पर्दा कविता गीत संग्रह सम्झना, भित्री मान्छे बोल्न खोज्छ, यो जिन्दगी खैके जिन्दगी र बदनाम मेरा आँखाहरू, खण्डकाव्यमा सुधा, कथा संग्रह हो ऐतिहासिक निस्पष्टीकरण, एकांकी संग्रह म मरेको छैन, सम्पादन पूर्व किरण इत्यादि हामी सम्झन सक्छौ। हजुर, उनी महान प्रसिद्ध साहित्यकार तथा गीतकार हरिभक्त कटुवालको आज जन्मदिनमा हामी श्रद्धा साथ सम्झना गर्न चाहन्छौ।

0: यसरी नै जन्मकी कुरा गर्दा श्रोता, आजको दिन जन्मदिन परेको छ प्रसिद्ध हिन्दी फिल्मी पार्श्व गायक मोहम्मद अजीजको।
1: उनी भन्ने गर्थे, गीत गाउने कला जन्मबाटै हुँदछ, यसलाई कुनै उस्ताद या कोचिङमा गएर सिक्न सकिन्न। गाउनको निम्ति चाहत र लगनको आवश्यकता हुन पर्दछ। अजीजले बंगाली फिल्म ज्योतिबाट आफ्नो करियरको शुरूआत गरेका हुन्। उनी 1984 मुम्बई आएका हुन् र उनले काम गरेका पहिलो हिन्दी फिल्म हो अम्बर। रेस्तरामा गीत गाएर गायकको रूपमा करियरको शुरूआत गर्ने मोहम्मद अजीजलाई सफलता भने महानायक अमिताभ बच्चन अभिनीत मर्द फिल्मको मर्द टाँगेवाला गीतबाट प्राप्त भएको हो। यसै गीतबाट अजीज प्रसिद्ध गायक बनेका हुन्। उनले थुप्रै महान संगीतकारहरूसँग काम गरेका छन्। उनी ती गनिन सक्ने महान गायकहरूमा एक हुन् जसले सातौं सुरमा गाउने गर्छन्, जसको उदाहरण हो गीत सारे सिक्वे गिला भुलाके कहो। अब कुरा गरौं उनको केही प्रसिद्ध गीतहरू, तू मुझे कबूल मे तुझे कबूल खुदा गवाबाट, र त्रिदेवको मे तेरी मोहब्बत में पागल हो जाऊंगा, कर्माको ए वतन तेरे लिए, सावन की झूलो ने मुझको बुलाया इत्यादि सम्झन सक्छ भने अंगिनत भजनहरूलाई पनि आवाज दिएका छन् मोहम्मद अजीजले।
0: हजुर, एक छुट्टै आवाजका धनी गायक मोहम्मद अजीज 27 नवम्बरको दिन कोलकाताबाट मुम्बई उड़िरहेका थिए र छत्रपति शिवजी महाराज अन्तर्राष्ट्रिय हवाई अड्डामा पुगेपछि उनी अचेत बने र उनलाई छेवैको नानावती अस्पतालमा भर्ना गराइयो, तर उनी बाँच्न सकेनन्। यसरी 27 नवम्बर 2018 64 वर्षको उमेरमा हृदयघातको कारण मोहम्मद अजीजको निधन भएको हो। तर आज उनको जन्मदिन हामी सम्झना गर्छौं उनकै आवाजमा रहेको यो गीत मार्फत मोहम्मद अजीजलाई।

0: श्रोता अब कुरा गरौं आजकै दिन विगतमा देश विदेशमा घटेका अन्य घटनाहरूबारे। 1698 ब्रिटेनको थमस सेवरी पहिलो व्यावसायिक स्टिम इन्जिनको प्याटर्न प्राप्त गर्ने व्यक्ति बनेका थिए।
1: 1900 आजकै दिन प्रथम LZ-1 जेप्लिन फ्लाइटले जर्मनीको फ्रेडरिक्सहाफेन छेउ लेक कन्स्टेन्समा प्रथम उडान भरेका थिए। यसको डिजाइन फर्डिनान्ड भोन जेप्लिनले तयार पारेका थिए।
0: 1897 इटाली वैज्ञानिक मार्कोनीले लन्डनमा रेडियोको पेटेन्ट लिएका थिए।
1: 1972 आजकै दिन जेरिकोमा आएको भीषण भूइँचालोको कारण 500 प्यालेस्टिनियनहरू मारिएका थिए। 1928 आजकै दिन ब्रिटिस संसदले महिलाहरूको मतदान गर्ने उमेर घटाएर 21 वर्ष बनाइदिएका थिए।
0: 1990 आजकै दिन सउदी अरबमा मक्काबाट मीनातर्फ जाने सुरंगमा वागदौड मचिएकोले 1426 भन्दा अधिक यात्रीहरू मारिएका थिए।
1: 1928 आजकै दिन चार्ल्स जेनकिन्सको जेनकिन्स टेलिभिजन कर्पोरेशनले आफ्नो प्रथम प्रसारण शुरू गरेपछि यो नै यूएसए को प्रथम टेलिभिजन प्रसारण केन्द्र बनेको थियो। 1934 आजकै दिन जेनरल लेजरो मेक्सिकोका राष्ट्रपति चुनिएका थिए।
0: 2001 फास्ट एण्ड फ्युरियस सिरिजको पहिलो फिल्म रिलीज भएको थियो भने 2006 इंग्ल्याण्ड फुटबल टीमको कप्तान डेभिड बेकहमले आफ्नो पद छोडेका थिए।
1: 1993 आजको दिन बोकाउ फिलिपिन्समा एउटा जहाज डुबेपछि 325 जना यात्रीहरू मारिएका थिए। 2000 आजको दिन प्राय 70 वर्षपछि भेसिन्ट फक्स क्वेसेडा मेक्सिकोका प्रथम राष्ट्रपति चुनिएका थिए। 2001 आजको दिन ओबिओकोर स्वचालित कृत्रिम हृदय तयार पारिएको थियो। 2002 आजको दिन बेलुनमा चढेर नन स्टप विश्वको उडान भर्ने प्रथम व्यक्ति बनेका थिए स्टिभ फोसेट। 2004 आजको दिन आसियान रिजनल फोरमका 24 सदस्य बनेका थिए पाकिस्तान। यसै गरी वर्ष 2018 आजको दिन ब्रिटिश गोताखोरहरूले बाढ़को कारण 9 दिनसम्म थामलुङ नान्नोङ केपमा फँसेका थाइल्याण्डका 12 बालकहरूसितै उनीहरूको कोचलाई पनि सकुशल बचाउन सफल भएका थिए। 2 जुलाई 2022 दिन भारतीय अन्तरिक्ष एजेन्सी इसरोले PSLV-C53 रकेटको माध्यमले सिंगापुरको 3 उपग्रहहरूलाई अन्तरिक्षमा सफलतापूर्वक पठाएको थियो।
2: यसै गरी श्रोता 2 जुलाई 2024 दिन इंग्ल्याण्डमा एकजना युवा ओरान नोल्सनको मस्तिष्क अर्थात ब्रेनमा डाक्टरहरूले डीप ब्रेन स्टिमुलेशन नामक एउटा उपकरणको जडान गरेको थियो। यसरी ओरान नोल्सन यो उपकरण मस्तिष्कमा लगाउने विश्वको पहिलो व्यक्ति बन्न पुगे। नोल्सन मस्तिष्कमा हुने रोग एपिलेप्टिक सिजर्सबाट ग्रसित थिए। यस डीबीएस नामक उपकरणको जडानपछि उनको सिजर नियन्त्रित भएर उनको यो समस्यामा 80% सम्मको कमी आएको थियो।
1: श्रोता यो थियो आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।

श्रोता उड़ी जाने पुतली को भर पर्नुहुन्न, छोड़ी जाने प्रियसीलाई कर गर्नुहुन्न, फूल फूल छ बासना छर्न, भमरालाई होइन माया बस्छ आफ्नैसँग पराईसँग होइन। श्रोताहरूले कार्यक्रम गीतिमा अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक नेपाली गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार आशा भोसलेको आवाजमा गीत। त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ, उनै कलाकार आशा भोसलेको आवाजमा।

श्रोता, सबैभन्दा प्यारो हुन्छ मायाको चिनो, चाहे त्यो किन नहोस् झिनो अनि मसिनो। याद अक्सर उसैको आउँछ जसको सुरमा यो मन गुनगुनाउँछ। श्रोताहरूले कार्यक्रम गीतिमाला अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक नेपाली गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार आशा भोस्लेको आवाजमा गीत। त श्रोता, कार्यक्रमको अन्तिम गीत सुनौ कलाकार उदित नारायण अनि आशा भोस्लेको आवाजमा।

हस्त श्रोता कलाकार आशा भोस्ले अनि उदित नारायणको आवाजमा रहेको यसै नेपाली आधुनिक गीतसँगै आजको हाम्रो गीतिमाला कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9 बजिसकेको छ र अब केही क्षणमा श्रोताहरूमाझ प्रस्तुत गर्नेछौ आजको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको प्रस्तुत छ मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनताको सेवा गर्ने सबै डाक्टर र स्वास्थ्य कर्मीहरूलाई हिजो राष्ट्रिय डाक्टर दिवस 2026 हार्दिक शुभकामना र गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। राष्ट्रिय डाक्टर दिवसको अवसरमा भारतीय चिकित्सा संघ सिक्किम शाखाद्वारा गान्तोक स्थित हेलेन लेप्चा मेडिकल कलेजमा हिजो विशेष वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। राज्यपाल ओम प्रकाश माथुरले कार्यक्रममा उपस्थित भएर मानव स्वास्थ्य र वातावरण संरक्षणको प्रतीक जापानी साकुरा चेरीको बिरूवा रोप्नुभयो। सिक्किमले हिजो छैटौं ग्वाला दिवस मनायो, जसले राज्यको ग्रामीण अर्थतन्त्रलाई जीवन्त राख्ने दुग्ध किसान र दूध उत्पादकहरूलाई सम्मान गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले ग्वाला समुदायको साथमा सिक्किम सरकार सधैं उभिएको छ भन्नुभयो। अध्यक्ष डाक्टर राधामोहन दास अग्रवालको नेतृत्वमा रहेको विभागसँग सम्बन्धित गृह मामिला सम्बन्धी सांसदीय स्थायी समिति हिजो सिक्किमको 3 दिने अध्ययन भ्रमणमा आइपुगेको छ। कृषि विभागले राष्ट्रिय खाद्य तेल मिशन तिल तोरी एनएमईओ ओएस अन्तर्गत तिल तोरी बाली सम्बन्धी तालिम र वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। वन तथा पर्यावरण विभागले हिजो आफ्नो वार्षिक 15 दिन लामो पर्यावरणीय महोत्सव सिक्किम पर्यावरण पर्व 2026 शुरूआत गरेको छ। 1 देखि 14 जुलाईसम्म चल्ने यस वर्षको कार्यक्रम हरियो विरासत छोड्नुहोस् भन्ने विषयवस्तुको वरिपरि केन्द्रित छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9:02 भइसकेको छ र सधैँझै आज पनि यहाँलाई मनोरञ्जन गराउन भनी उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश दाहाल कार्यक्रम चित्रांजलीमा न्यानो स्वागत जनाउँदछु। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र दिवानाबाट, कलाकार कुमार सानुको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दैनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र दीवानाबाट कलाकार कुमार सानुको आवाजमा गीत, त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ चलचित्र दिल तो बच्चा है जीबाट कलाकार मोहित चौहान अनि सहित मल्लका आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्राञ्जली अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। त श्रोता, कार्यक्रमको अघिल्लो गीत सुनौ, चलचित्र साजनबाट कलाकार पंकज उदासको आवाजमा।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो। भनिन्छ, विश्वास जिते दूधले समृद्ध जोड़िन्छ ग्वालाको घरले। त श्रोताहरू, यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डिरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दैहुनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र पापबाट कलाकार राहत फतेह अली खानको आवाजमा गीत। त श्रोता, कार्यक्रमको अघिल्लो गीत सुनौ, चलचित्र यस बोसबाट कलाकार अभिजितको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र डोनबाट कलाकार अलिसा चिन्वे, महालक्ष्मी अय्यर अनि सोनू निगमको आवाजमा गीत। श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ चलचित्र क्रिमिनलबाट कलाकार अल्का याग्निकको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दैनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र पार्टनरबाट कलाकार वजित लव अनि स्नेहा पन्तको आवाजमा गीत। त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ, चलचित्र तुमसा नहीं देखा लव स्टोरीबाट कलाकार उदित नारायण।

हस्त श्रोता, चलचित्र कृष्ण कटेजबाट कलाकार सुनिधि चौहान अनि सानको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10 बजिसकेको छ र अबको केही क्षणमा यहाँहरूमा प्रस्तुत गर्नेछौ आजको मुख्य समाचार।

0: यो आकाशवाणी गान्तोकको प्रस्तुत छ मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनताको सेवा गर्ने सबै डाक्टर र स्वास्थ्य कर्मीहरूलाई हिजो राष्ट्रिय डाक्टर दिवस 2026 हार्दिक शुभकामना र गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। राष्ट्रिय डाक्टर दिवसको अवसरमा भारतीय चिकित्सा संघ सिक्किम शाखाद्वारा गान्तोक स्थित हेलेन लेप्चा मेडिकल कलेजमा हिजो विशेष वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। राज्यपाल ओम प्रकाश माथुरले कार्यक्रममा उपस्थित भएर मानव स्वास्थ्य र वातावरण संरक्षणको प्रतीक जापानी साकुरा चेरीको बिरूवा रोप्नुभयो। सिक्किमले हिजो छैटौं ग्वाला दिवस मनायो, जसले राज्यको ग्रामीण अर्थतन्त्रलाई जीवन्त राख्ने दुग्ध किसान र दूध उत्पादकहरूलाई सम्मान गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले ग्वाला समुदायको साथमा सिक्किम सरकार सधैं उभिएको छ भन्नुभयो। अध्यक्ष डाक्टर राधामोहन दास अग्रवालको नेतृत्वमा रहेको विभागसँग सम्बन्धित गृह मामिला सम्बन्धी सांसदीय स्थायी समिति हिजो सिक्किमको तीन दिने अध्ययन भ्रमणमा आइपुगेको छ। कृषि विभागले राष्ट्रिय खाद्य तेल मिशन तिलतोरी एनएमईओ ओएस अन्तर्गत तिलतोरी बाली सम्बन्धी तालिम र वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। वन तथा पर्यावरण विभागले हिजो आफ्नो वार्षिक 15 दिन लामो पर्यावरणीय महोत्सव सिक्किम पर्यावरण पर्व 2026 शुरूआत गरेको छ। एकदेखि 14 जुलाईसम्म चल्ने यस वर्षको कार्यक्रम हरियो विरासत छोड्नुहोस् भन्ने विषयवस्तुको वरिपरि केन्द्रित छ। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, पूरा भयो।
1: हेलो
2: राजेश जी, मैं पुलिस थाने से बोल रहा हूँ।

श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताहरूले कार्यक्रम ताजे तरणी अन्तर्गत सुन्दैनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र जिनियर्सबाट कलाकार अतिप असलमको आवाजमा गीत। त श्रोता, कार्यक्रमको अघिल्लो गीत सुनौ चलचित्र वाई चिट इण्डियाबाट कलाकार जुबिन नोटियलको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजे तरानी अन्तर्गत सुन्दैनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र वो लम्बेबाट कलाकार केकेको आवाजमा गीत। त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ चलचित्र मर्डरबाट कलाकार कुणाल गन्जावालाको आवाजमा।

समस्त श्रोता चलचित्र पद्मावतबाट कलाकार नीति मोहनको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजातरण यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10:30 भइसकेको छ र अबको केही क्षणमा यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरिसक्नेछौं कार्यक्रम एफएम गोल्ड।

मीडियम वेव 213.67 मीटर ब्याण्डको 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। साथै हामीलाई यसन 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब हामी सुनाउन लागेका छौ हजुरहरूकै मनपर्दो कार्यक्रम नारी संसार।

0: आजको कार्यक्रम नारी संसारमा प्रस्तुत गर्नेछौ महिला धावकहरूको अनुभव, संघर्ष र सफलताको कथाहरू। हजुर श्रोता, खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसमध्ये दौड़ एक यस्तो खेल हो जसका लागि धेरै साधन स्रोत आवश्यक पर्दैन, तर यसले व्यक्तिको स्वास्थ्य, आत्मविश्वास र जीवनशैलीमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ। पछिल्ला केही वर्षहरूमा महिलाहरूको दौड़ तथा खेलकुदमा सहभागिता उल्लेखनीय रूपमा बढ़ेको छ। स्थानीय प्रतियोगितादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनसम्म महिलाहरूले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गरिरहेका छन्। उनीहरू केवल पदकका लागि मात्र दौड़िरहेका छैनन्, तर स्वस्थ जीवनशैली, लैंगिक समानता र महिला सशक्तिकरणको सन्देश पनि फैलाइरहेका छन्। विशेष गरी आजको व्यस्त जीवनशैली, बढ़दो तनाव र स्वास्थ्य सम्बन्धी समस्याहरूका बीच नियमित दौड़ले शरीरलाई तन्दुरूस्त राख्नुका साथै मानसिक स्वास्थ्यलाई पनि मजबूत बनाउन मदत गर्दछ। महिलाहरूले परिवार, पेशा र सामाजिक जिम्मेवारी बीच समय व्यवस्थापन गर्दै खेलकुदमा सक्रिय सहभागिता जन्माउनु आफैमा प्रेरणादायी उदाहरण हो। हाम्रो समाजमा अझै पनि धेरै महिलाहरू विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीहरूका कारण खेलकुदमा पूर्ण रूपमा सहभागी हुन सकिरहेका छैनन्, तर कठिनाईहरूलाई अवसरमा बदल्दै धेरै महिला धावकहरूले असाधारण सफलता हासिल गरेका छन्। उनीहरूको संघर्ष, लगनशीलता र समर्पणले नयाँ पुस्ताका युवतीहरूलाई पनि खेलकुदमा अझ बढ्न प्रेरित गरिरहेको छ। आजको कार्यक्रममा हामीले चारजना प्रेरणादायी महिला धावकहरूसँग कुराकानी गरेका छौं। उहाँहरूले आफ्नो रनिङ यात्रा, चुनौतीहरू, उपलब्धिहरू, प्रशिक्षणका अनुभवहरू तथा भविष्यका लक्ष्यहरूबारे हामीसँग अनुभव साट्नु हुनेछ। उहाँको कथा केवल खेलकुदको कथा होइन, यो साहस, आत्मविश्वास, मेहनत र सफलताको कथा पनि हो। आउनुहोस् अब कार्यक्रमलाई अगाडि बढ़ाउँदै आजको विशेष अतिथिहरूसँग रोचक कुराकानी शुरू गरौं। त प्रथममा हामीसँग अनुभव साझा गर्नुहुँदैछ श्रीमती मीना कुमारी सुब्बाले। तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
1: नमस्कार, मेरो नाम चाहिँ मीना कुमारी सुब्बा हो, म चाहिँ मङ्गनबाट।

0: अनि तपाईँलाई धन्यवाद छ, तपाईँले मलाई मेरो यसरी बोल्ने मौका दिनुभयो, त्यसको लागि तपाईँ सबैजनालाई धन्यवाद छ।
1: हजुर हजुर,
0: अल्ट्रा रनर्स हो मङ्गन सिक्किमबाट।
1: हजुर हजुर, तपाईँ एक रनर्स हुनुहुन्छ नि, वुमेन धावक है, महिला धावक है हुनुहुन्छ नि है।
0: हजुर,
1: सबैभन्दा पहिले है दौड़ प्रति अर्थात रनिङ प्रति है तपाईँको रुचि कसरी जाग्यो है, र रनिङ यात्रा कहिलेदेखि सुरु गर्नुभएको थियो त?
0: मेरो रनिङ यात्रा चाहिँ स्टार्ट भएको 2 इयर्स भयो, बट मैले अन्डर कोचको अन्डरमा गर्न थालेको चाहिँ 1 इयर्स कम्प्लिट भयो। लास्ट इयर चाहिँ म 1 इयर त्यतिकै आफै दौडिरहेको थिएँ, केही आइडिया थिइनँ, बट एउटा प्रोपर कोचको अन्डरमा गरेर मैले एउटा ठुल्ठुलो गेमहरू जित्न थालेको थिएँ। 1 इयर मात्रै हुनेछ, मैले रनिङ जर्नी स्टार्ट चाहिँ 2024 मार्चबाट गरेको
1: थिएँ,
0: बट मैले 1 इयर ग्याप भएर 25 वर्ष कन्टिन्यू गरेको।
1: हजुर हजुर, तपाईँले ट्रेनिङ पनि गर्नुहुँदैछ नि, महिला धावकको रूपमा यात्रा सुरु गर्दा चाहिँ कस्ता चुनौतीहरू सामना गर्नु पर्यो त तपाईँले?
0: हजुर, म एउटा महिला भएर है एउटा गाउँ समाजमा कतिवटा कुरा हेर्नुपर्छ है, त्यो कुरालाई हेरेर इभन म एउटा म्यारिड भएकोले गर्दाखेरि मैले कतिवटा घरको सिचुएसनलाई पनि ह्यान्डल गर्नुपर्छ।
1: एउटा
0: यस्तो म एउटा महिला भएको कारणले गर्दाखेरि मैले धेरै कुरा सोच्नुपर्छ, अन्त मैले गाउँ समाजलाई पनि हेर्नुपर्छ जब म रनिङ गर्छु है, त्यो कुरामा हरेक कुरामा मैले फिजिकल्ली एउटा मेन्टल्ली हरेक कुरामा प्रिपेयर हुनुपर्छ है। अन्त आउट अफ जाँदा एकदम कम्पिटिसन टफ हुन्छ र त्यसैले गर्दा मेडल लाउनु एकदम साह्रो हुन्छ, त्यसको लागि चाहिँ मैले आफै ट्रेनिङ एकदम हार्ड गर्नुपर्ने हुन्छ, र मैले ट्रेनिङ हार्ड गर्नु कारणले गर्दा नै मैले बाहिरतिर है ठुल्ठुलो गेमहरू जित्न सफल भएको छु अहिलेसम्ममा।
1: हजुर हजुर हजुर, अनि दैनिक अभ्यास है जुन चाहिँ ट्रेनिङ गर्नुहुन्छ है, अभ्यास र प्रशिक्षणलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त तपाईँले?
0: म चाहिँ ट्रेनिङ चाहिँ म खेलो इन्डिया अन्डर ग्रेट इन्डस्ट्रीमा गर्छु, अन्डर द कोच अफ गङ्गाहाङ सुब्बा, उहाँ मेरो ट्रेनर हुनुहुन्छ, अन्त उहाँले जुन स्टाइल पठाउँछ त्यो स्टाइलले चाहिँ म मिलाएर चाहिँ म घरमै बसेर गर्छु, बट फुल्ली म जति पनि मेरो टाइम छ अरू कुरामा बस्नुमा टाइम छ त्यो चाहिँ मेरो ट्रेनिङमा दिन्छु है, घरमा पनि म टाइम दिन्छु, फ्यामिलीलाई पनि हरेक हस्बेन्डलाईदेखि लिएर हरेक मेरो फ्यामिलीलाई टाइम दिन्छु, बट म ज्यादातर टाइम चाहिँ मेरो है ट्रेनिङमा पनि दिने गर्छु। इभन मैले ट्रेनिङ राम्रो गरेन भने फेरि बाहिरको मेडल लाग्ने चान्स कम हुन्छ, त्यो मैले ट्रेनिङ चाहिँ एकदम हार्ड गर्छु।
1: हजुर हजुर, तपाईँ विवाहित हुनुहुन्छ नि है, तपाईँ महिला हुनुहुन्छ है, अनि तपाईँले घरको परिवार पनि हेर्नुपर्ने हुन्छ, सम्हाल्नुपर्ने हुन्छ है, अनि तपाईँको यो अभ्यास पनि तपाईँले रेगुलर अर्थात नियमित गर्नुपर्ने हुन्छ, र कहिले कहीँ है तपाईँ आफ्नो राज्यबाट बाहिर पनि जानुपर्ने हुन्छ है प्रतियोगिताको लागि, त तपाईँले समय कसरी निकाल्नुहुन्छ त?
0: समय चाहिँ जति पनि समय छ हरेक कुरा म चाहिँ एकदम है टाइम टु टाइम मिलाएर गर्छु, किनकि अलिक सेड्युल म अगाडि बनाएर राखेको हुन्छु सेड्युलहरू चाहिँ, त्यही अनुसारले म चाहिँ चल्छु है, किनकि ट्रेनिङ घरमा है, किनकि मेरो हस्बेन्ड चाहिँ एकदम सपोर्ट छ, मेरो ब्याक सपोर्ट चाहिँ म हस्बेन्डलाई भन्न चाहन्छु, उहाँको सपोर्टले गर्दा म जति पनि बाहिर चाहिँ खेल्न जानु हरेक टाइमहरू चाहिँ म म्यानेज गर्न सक्छु।
1: हजुर हजुर, भनेपछि तपाईँलाई परिवारको साथ छ नि त होइन, परिवारको साथ भए है धेरै कुरोमा सहज हुन्छ है। हजुर, तपाईँले है हालैमा जुन चाहिँ तपाईँले प्रतियोगिता गर्नुभयो त्यो चाहिँ तपाईँको कुन चाहिँ थियो त?
0: मैले बाहिर आउट अफ स्टेट गएर
1: हालैमा
0: जितेको छु, जस्तै कि सूर्यदेवपुर च्यालेन्ज 113 किलोमिटर, त्यसै गरेर नीति एक्सट्रिम अल्ट्रा 75 किलोमिटरमा सेकेन्ड,
1: नीति
0: सूर्यदेवपुर 113 किलोमिटरमा पनि सेकेन्ड, त्यसै गरेर तावाङ अल्ट्रा म्याराथन 42 किलोमिटर भनेर त्यसमा म थर्ड भएको छु एलएस क्याटेगोरीमा,
1: त्यसै
0: कि नागाल्यान्डमा अल्ट्रा भनेर 45 किलोमिटरको थियो, कोहीमा अल्ट्रा त्यसमा फर्स्ट भएको छु मैले, धेरै जितेको छ बाहिरतिर गएर।
1: हजुर हजुर, तपाईँ धेरैवटा टुर्नामेन्टमा तपाईँ है सफलता प्राप्त गर्नु भएको रहेछ है, त तपाईँले हालैमा गर्नुभएको सायद नीति होला है, त नीतिमा तपाईँले 75 किलोमिटर गर्नुभयो भन्नुभयो नि है, त 75 किलोमिटर खुल्ला ओपन है खुल्ला महिला वर्गमा दोस्रो स्थान है हासिल गर्नुभएकोमा है तपाईँलाई हार्दिक बधाई छ है, र यो सफलता प्रतिको तपाईँको प्रतिक्रिया के छ त?
0: मैले जति पनि मैले हार्डवर्क गरेको थिएँ है त्यो अन्तको मैले रिजल्ट पाएँ, अन्त मैले एकदम राम्रो पर्फर्मेन्स पनि दिन सकेँ त्यहाँनिर है, अब मेरो कोचको पनि एकदम त्यो मेरो जुन पनि जित्नुको पछि कोचको पनि हात छ, इभन मेरो हस्बेन्डको पनि हात छ, इभन फ्यामिलीको पनि सपोर्टले गर्दा मैले है त्यो जित्न सकेँ है,
1: अडिसनहरूमा
0: पनि अझै राम्रो गर्छु भन्ने मलाई आशा छ।
1: हजुर हजुर हजुर, तपाईँले जुन चाहिँ सूर्यदेव भूमि 113 किलोमिटरको पनि कुरा गर्नुभयो है, अनि नीति 75 किलोमिटरको कुरा गर्नुभयो है, त यति लामो दूरीको दौड़ पूरा गर्नका लागि

0: कहिले कस्तो तयारी र प्रशिक्षण गर्नु भएको थियो त?
1: मैले ट्रेनिङ चाहिँ जुन पनि 113 किलोमिटर गएर त्यो त 2 महिना अगाडिबाट स्टार्ट गरेको थियो।
0: हजुर।
1: इभन बिहान चाहिँ मेरो कोचले चाहिँ मलाई चाहिँ बिहानको 2 बजी रातिदेखि ट्रेन गराउनुहुन्थ्यो। 2 बजीदेखि लिएर चाहिँ बिहानको 8 बजीसम्म कन्टिन्यू है मलाई ट्रेन गराउनुहुन्थ्यो। त्यही अनुसारको प्र्याक्टिस गराउनु भएको थियो अनि त्यही अनुसारको मैले पर्फर्मेन्स पनि राम्रो गर्नु सकेँ।
0: हजुर हजुर हजुर। त्यो दौड़को क्रममा है जुन चाहिँ तपाईँ प्रतियोगिता गर्नुभएको थियो रनिङको क्रममा है सबैभन्दा कठिन क्षण कुन थियो है र त्यसलाई कसरी सामना गर्नुभयो त?
1: दौड़मा सबैभन्दा कठिन मैले कहाँ परेको थियो भने नीति एक्सिमलसम्म परेको थियो। 15,000 फिटको हाई अल्टिट्युडमा थियो है त्यो जिम
0: चाहिँ
1: एकदम टफ थियो है। जब हामी दौडिरहेको थियो त्यो टाइममा एक प्रकारको स्नोफल भइरहेको थियो अनि रेनफल पनि भइरहेको थियो एकदम हाई अल्टिट्युडमा पनि भएको कारणले गर्दा त्यसमा चाहिँ मलाई अलिक कठिनाई परेको थियो त्यो टाइममा चाहिँ।
0: हजुर हजुर। त महिलाहरूलाई साहसिक खेलकुद है तथा लामो दूरीको दौडमा है सहभागी हुन प्रेरित गर्न तपाईँ के सन्देश दिन चाहनुहुन्छ त?
1: एउटा पुरुष र महिलामा चाहिँ म चाहिँ कम्पेयर चाहिँ गर्न चाहने किनकि दुइटालाई इक्वल नजरमा हेर्छु है। जुन काम चाहिँ पुरुषले गर्छ त्यो काम चाहिँ महिला पनि गर्न सक्छ भन्ने चाहिँ मेरो सोच छ है। मेरो मेन्टालिटी त्यो भन्नुपर्छ है। जुन काम चाहिँ पुरुषले गर्नु सक्दैन त्यो चाहिँ महिलाले गर्न सक्छ भन्ने चाहिँ म सोच्छु है। दुइटालाई कम्पेयर चाहिँ गरिनँ बट महिला स्त्रीलाई म एउटा नजरले चाहिँ हेर्छु है। गर्यो भने हरेकले पनि सक्छ।
0: हजुर हजुर हजुर। आगामी दिनमा है तपाईँका लक्ष्यहरू के के छन् है कि राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पनि सहभागी हुने योजना छ त?
1: मेरो इच्छा छ अब जुन पनि इन्डियाको जुन पनि प्रो क्याम्प छ त्यसलाई क्लाइम गर्ने। जुन चाहिँ टाटा मुम्बई म्याराथन हुन खोजेको छु अनि त्यसै गरेर दिल्लीमा हुन्छ अन्त कोलकाता अनि बेङ्गलोरमा हुन्छ त्यसलाई एकताल चाहिँ मेरो मलाई चाहिँ कम्प्लिट 7 प्रो क्याम्प क्लाइम गर्ने छ। अन्त मेरो मतलब इच्छा त्यहाँबाट भएर चाहिँ जुन हाई अल्टिट्युडमा एउटा गेम हुन्छ इन्डियामा लद्दाख म्याराथन भएर त्यसमा चाहिँ नेक्स्ट इयर चाहिँ म त्यसमा चाहिँ म पनि अब सहभागी लिन मेरो इच्छा छ त्यसमा चाहिँ।
0: हजुर हजुर। त अन्तमा तपाईँ जो पनि है रनिङमा रुचि राख्ने हाम्रो युवा पिँढीहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ त?
1: रनिङ चाहिँ यस्तो खाले गेम हो जो सबैले बच्चादेखि लिएर है वृद्ध अवस्थाको सम्बन्धले पनि पार्टिसिपेट गर्न सक्छ। किनकि त्यसमा चाहिँ अब जसरी फुटबलहरूमा हामी सबैजना पार्टिसिपेट गर्न सक्दैनौँ फाइनल खेल्छ दुइटा टिमले तर रनिङमा चाहिँ के हुन्छ भने इभन सबैले पार्टिसिपेट गर्न सक्छ अनि सबैजनाले त्यो इक्वल एउटा जुन मेडलको लागि सबैजना दौड्यो भने त्यो मेडललाई उनीहरूले अचिभ गर्न सक्छ है। अन्त कुनै कुराको पनि एउटा हुन्छ नि अब डिस्क्रिमिनेसन भने चाहिँ हुँदैन रनिङमा चाहिँ सबैले इक्वेलिटी भने चाहिँ हामीले रनिङमा पाइन्छ। किन भन्दाखेरि है कुनै मतलब कुनै रिचेज पर्सन कुनै पोवर पर्सन हुन्छ तर दौडमा चाहिँ सबैजनालाई इक्वल नजरमा हेरिन्छ सबैजना कम्प्लिट गर्नुमा हुन्छ है सबैजना त्यही मेडलको लागि दौड गरिरहेको हुन्छ किनकि सबैले इक्वेलिटी भन्ने चाहिँ हुन्छ है रनिङमा चाहिँ। त्यति चाहिँ मैले सिकेको छु रनिङबाट
0: चाहिँ। हजुर हजुर हजुर। त तपाईँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो है अनि तपाईँले तपाईँको है अनुभवहरू हामीसँग साझा गरिदिनु भयो है यसको निम्ति हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
1: थ्याङ्क यू।

0: हजुर श्रोता, आज विश्वभरका महिलाहरू विभिन्न दूरीका दौड़ प्रतियोगिताहरूमा सहभागी भइरहेका छन्। उनीहरूले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कृतिमानहरू स्थापना गरिरहेका छन्। गाउँदेखि शहरसम्म, विद्यालयदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म महिलाहरूको सहभागिता दिन प्रतिदिन बढ्दैछ। दौड़ले महिलालाई शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि बलियो बनाउँछ। हजुर, त यसै गरी हामीसँग फेरि अर्को एकजना महिला धाविका हुनुहुन्छ, श्रीमती अनुजा तामाङ। त सुनौ है त उहाँको अनुभवहरू। तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ, नमस्कार।
1: नमस्कार, म अनुजा तामाङ, मेरिक दार्जिलिङबाट।
0: हजुर हजुर हजुर, तपाईँ एक महिला रनर्स हुनुहुन्छ नि है, महिला धावक हुनुहुन्छ नि है। तपाईँले है यो रनिङ जुन चाहिँ यो यात्रा तपाईँले कहिलेदेखि सुरु गर्नु भएको थियो, अनि तपाईँ है रनर्स हुन्छु भनेर तपाईँले कसरी सोच्नु भएको थियो, अनि यो प्रेरणा तपाईँले कसलाई दिनुहुन्छ त?
1: हजुर, म चाहिँ यो मेरो रनिङ यात्रा चाहिँ नि,
0: हजुर,
1: मेरो यो रनिङ यात्रा चाहिँ मैले 2024 अक्टोबरदेखि स्टार्ट गरेको।
0: हजुर हजुर,
1: र मैले चाहिँ मेरो यो धेरै वर्षको ग्यापमा चाहिँ मैले फेरि स्टार्ट गरेको मेरो यो रनिङको यात्रा चाहिँ।
0: हजुर हजुर,
1: 25-26 वर्ष बादमा चाहिँ मैले यो फेरि मेरो रनिङको यात्रा चाहिँ स्टार्ट गरेँ।
0: हजुर हजुर, अनि
1: पहिला चाहिँ म स्टुडेन्ट लाइफमा कुद्थेँ, त्यसको बादमा चाहिँ म 25-26 वर्ष बादमा चाहिँ मैले अब यसलाई चाहिँ निरन्तर दिन सकेँ।
0: किनभने
1: अब
0: हजुर हजुर,
1: त्यति नै मात्रै गरेको थिएँ, तर लास्टमा म जब मिरिक रोड रनर्सले आयोजन गर्नुभएको थियो मिरिकमा,
0: हजुर,
1: त्यस समय चाहिँ मैले पनि त्यसमा पार्टिसिपेट गरेको थिएँ है। अन्त त्यहाँदेखि चाहिँ मैले फेरि मैले अब मेरो रन चाहिँ मेरोमा त्यसको अब ऊर्जा रहेछ, अब मेरोमा एनर्जी रहेछ भनेर मैले त्यहाँदेखि फेरि मैले मेरो यो रनलाई निरन्तर दिइरहेको छु।
0: हजुर, निरन्तर तपाईँ अगाडि फेरि बढ्नु भयो है। त तपाईँ पहिला विद्यार्थी जीवनमा तपाईँ रन गर्नुहुन्थ्यो, मतलब रनिङ गर्नुहुन्थ्यो नि है, अनि फेरि धेरै ग्यापमा फेरि तपाईँ फेरि सुरु गर्नुभयो भन्नुभयो है। त तपाईँको जुन चाहिँ त्यो बीचमा तपाईँले गर्नु भएन, त के कारण चाहिँ गर्नु भएन तपाईँले?
1: त्यस समय वैवाहिक जीवनमा चाहिँ अब बाँधिएको थिएँ, मेरो नानीहरू थियो, मेरो छोरीहरू अब पाँचजना साथसँगै थियो, अनि त्यस कारणले चाहिँ अब मेरो घरको समस्याले गर्दा चाहिँ मैले अब त्यो रनलाई चाहिँ त्यति नै अब मैले राखेको थिएँ, अघि बढ्न सकेको थिइनँ। अनि जब मैले नानीहरूलाई पढाइसकेँ, अनि मैले पनि मेरो म केही जीवनमा अब गर्छु भनेर चाहिँ मैले अब सोचेर अघि बढेँ, अब अरूको निम्ति प्रेरणा बन्नुको निम्ति पनि अब म अघि बढेँ।
0: हजुर हजुर, तपाईँले फेरि तपाईँले त्यो जुन चाहिँ तपाईँको पहिलाको है ऊर्जालाई तपाईँले फेरि जगाउनु भयो है, तपाईँले निरन्तर अहिले रन गरिरहनु भएको छ है, नानीहरू पनि हुर्काउनु भयो, पढाउनु भयो, अनि तपाईँ फेरि तपाईँले जुन चाहिँ तपाईँको इच्छा थियो त्यसलाई पूरा गर्नुहुँदैछ है। त दैनिक अभ्यास र प्रशिक्षण चाहिँ तपाईँले कसरी व्यवस्थापन गर्नुहुन्छ त यो रनको लागि, प्रतियोगिता?
1: दैनिक म बिहान उठेर अब मेरो सधैँ झै रुटिन हुन्छ मेरो अब रन बिहान प्र्याक्टिस टाइम।
0: हजुर हजुर,
1: अनि बादमा आएर चाहिँ म फेरि अब म एक श्रमिक पनि हो, त्यसैले गर्दा म अब टाइम निकालेर बिहान चाहिँ प्र्याक्टिस गर्छु।
0: हजुर हजुर, समय निकालेर गर्नु पर्यो। तपाईँ एक गृहिणी हाउस वाइफ हुनुहुन्छ है?
1: हजुर, म
0: गृहिणी हुनुहुन्छ, अनि तपाईँको नानीहरू छन् है, तपाईँले पढाउनु भयो भन्नुहुँदैछ, तर अहिले त परिवार त तपाईँको हातमा छ, तपाईँले नै हेर्नुपर्ने हुन्छ नि एक महिला एक गृहिणी भएर है, सबै परिवारलाई सम्हाल्नु पर्ने हुन्छ, अनि तपाईँले समय कसरी निकाल्नुहुन्छ त? यता तपाईँ प्रतियोगितामा पनि जानुपर्ने हुन्छ, कहिले कहीँ तपाईँ आफ्नो राज्यदेखि बाहिर पनि जानुपर्ने हुन्छ नि, त तपाईँले समय कसरी निकाल्नुहुन्छ र तपाईँलाई परिवारको सहयोग कतिको छ त?
1: बाहिर कुनै ठाउँ जानु पर्दा चाहिँ म अब मेरो दैनिक लगनमा चाहिँ म त्यतिकै अब छुट्टिएर भनौँ अब त्यति नै अब त्यतिकै म जान्छु, अनि बाहिरतिर पनि म भाग लिन्छु, अनि म मेरो परिवार पक्षबाट पनि अब सहयोगै छ।
0: हजुर हजुर हजुर, तपाईँ प्रतियोगितामा भाग लिनुहुन्छ नि है, या राज्यभित्र होस् या चाहे राज्य बाहिर तपाईँ दुई लिनुहुन्छ है, त कुन प्रतियोगिता वा उपलब्धिलाई तपाईँ आफ्नो जीवनको विशेष उपलब्धि मान्नुहुन्छ त?
1: अब यो प्रतिदिन भन्नुपर्दा चाहिँ अब मेरो अब हरेक प्रतियोगितामा चाहिँ म मान्यतै दिन्छु भनौँ न।
0: हजुर हजुर हजुर, तपाईँले अनि हालैमा है प्रतियोगिता कहाँ तपाईँले जानु भएको थियो, कहाँ भाग लिनु भएको थियो है रनको लागि, रनिङको लागि, अनि तपाईँले त्यहाँ मतलब विजय प्राप्त गर्नु भएको थियो कि?
1: हालैमा म चाहिँ उत्तराखण्डमा चाहिँ कैमरी डिस्ट्रिक्ट में निति भैली में मैं 21 किलोमीटर में विजय हासिल करी
0: फिफ्टी
1: प्लस कैटेगरी
0: में
1: पैला तो मे फर्स्ट मेन में मैं सिक्किम को चेला ट्रेल रन में मैं 50 किलोमीटर में मैं विजय हासिल करी
0: सिक्किम को ट्रेल रन में भन्न
1: भाई
0: ग्रामीण क्षेत्र का युवती तथा महिला रनिंग व खेलकूद में आकर्षित कर सकता तब के भाँन इसमें
1: अब मतलब यही भू अब ग्रामीण क्षेत्र में अब बसर पी अब हमें कई कुछ रुने अगि बढ़ु
0: पजर तपाईले पचास वर्ष भन्दा माथिको उमेर समूहमा है प्रथम स्थान हासिल गर्नु भएकोमा है तपाईलाई हार्दिक बधाई छ है
1: धन्यवाद
0: त्यस उपलब्धि बारे तपाईलाई कस्तो महसुस भयो त त्यस समय
1: एकदमै खुसी
0: हजुर हजुर त्यस दौडमा है सहभागी हुन तपाईलाई के कुराले प्रेरित गरे र तपाईले कस्तो तयारी र अभ्यास गर्नु भएको थियो त
1: यो यस प्रतियोगितामा चाहिँ एकदमै हार्ड अब हार्ड प्र्याक्टिस गर्नु पर्यो अब एकदमै परिश्रम गर्नुपर्छ समय पनि निकाल्नु पर्छ यता आफ्नो दैनिक काममा पनि ध्यान दिनुपर्छ अनि घर घर समाजलाई पनि एकदमै ध्यान दिएर अब आफू अघि बढ्नुपर्छ
0: हजुर पचास वर्षभन्दा माथिको महिलाको रूपमा सक्रिय र स्वस्थ जीवनशैली कायम राख्न है तपाईँले कस्ता चुनौतीहरूको सामना गर्नुभयो है त ती चुनौतीहरू कसरी पार गर्नुभयो त
1: यो रनको क्षेत्रमा चुनौती त एकदमै चुनौतीपूर्ण रनहरू थियो एकदमै कोही बेला अब कठिन पनि अब हुनुपर्छ कोही बेला
0: हजुर तर दौड़को क्रममा है तपाईँ त्यो जुन चाहिँ प्रतियोगितामा तपाईँ भाग लिइरहनु भएको थियो लिनु भएको थियो र त्यो रनिङको टाइममा कुनै यस्तो क्षण थियो कि जसले तपाईँलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्यो
1: यो मेरो सोच एकदमै पहिला अब जब म स्टुडेन्ट लाइफमा म कुद्थेँ होइन त्यससम्म चाहिँ मलाई म केही गर्छु भनेर मैले सोच राखेको थिएँ
0: अनि
1: गाउँतिर गाउँ भन्ने मतलब अब फिफ्टिन अगस्त भयो स्कुलको यो हाउस म्याचहरूतिर भयो त्यस समय चाहिँ मैले पनि अब त्यस रनतिर चाहिँ मैले भाग लिने गर्थेँ
0: अनि
1: त्यहाँदेखि उता चाहिँ मैले अब मेरो अब आफ्नै व्यवस्थाले व्यस्तताले गर्दाखेरि चाहिँ मैले अघि बढ्न सकेको
0: थिइनँ अनि तपाईँले अहिले फेरि सुरु गर्नुभयो त स्वास्थ्य है तन्दुरुस्ती र सामुदायिक सहभागिता प्रवर्धन गर्न है यस्ता है दौड प्रतियोगिताहरू कतिको महत्वपूर्ण छन् भन्ने लाग्छ तपाईँको विचारमा
1: एकदमै महत्वपूर्ण छ
0: हजुर
1: आफू स्वस्थ हुनुको लागि अनि समाज गाउँ परिवार आफू स्वस्थ छ भने अरू पनि स्वस्थ हुन्छ होइन त्यसैले गर्दा अब सबैलाई अब यो रन चाहिँ अब गर्नु जरुरी नै छ अब
0: हजुर हजुर त आगामी दिनमा है तपाईँका फिटनेस तथा खेलकुद सम्बन्धी लक्ष्यहरू के छन् है र के भविष्यमा पनि यस्ता दौड प्रतियोगिताहरूमा सहभागी हुने योजना तपाईँको कतिको जोश छ त योजना
1: अब आगामी दिनहरूमा पनि म अब यसरी नै निरन्तर अघि बढिरहनु सकौँ भन्ने मेरो अब कोसिस इच्छा छ
0: हजुर हजुर हजुर तान्तमा है तपाईँको उमेर समूहका अन्य महिलाहरूलाई खेलकुद है तथा फिटनेस गतिविधिमा सहभागी हुन है प्रोत्साहित गर्न के सुझाव दिन चाहनुहुन्छ साथै जीवनभर स्वस्थ र सक्रिय रहनका लागि है युवा पुस्तालाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ त
1: यही भन्न चाहन्छु आउने भावी पिँढीहरूलाई पनि म यही भन्न चाहन्छु आफू स्वस्थ रहनुको लागि अब केही कुछ गर्नुपर्छ अब रन मात्र नभएर अरू पनि गेमहरू त्यसमा पनि भाग म चाहिँ यही भन्न चाहन्छु यो युवा पिँढीहरूलाई भविष्यमा अब रनको क्षेत्रमा मात्र नभएर अरू गेमतिर भए पनि अब
0: हजुर हजुर हजुर त तपाईँ हाम्रो कार्यक्रममा जोडिनु भयो है अनि तपाईँले तपाईँको

0: हजुर श्रोता, दौड़ मानव जीवन को सबैभन्दा सरल र प्रभावकारी व्यायाम मध्ये एक हो। नियमित दौड़ले मुटु स्वस्थ राख्न, तौल नियन्त्रण गर्न, तनाव कम गर्न र आत्मविश्वास बढाउन मदद गर्छ। विगतमा महिलाहरूको खेलकुदमा सहभागिता सीमित थियो, तर आज महिलाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै प्रेरणाको स्रोत बनेका छन्। उनीहरूले खेलकुद क्षेत्रमा महिलाहरू पनि कुनै क्षेत्रमा कम छैनन् भन्ने प्रमाणित गरेका छन्। त अब हामीसँग चर्चामा हुनुहुन्छ श्रीमती शान्ति गुरुङ, त उहाँसँग लिएको अन्तर्वार्ता हामी हजुरहरू समक्ष साझा गरिरहेछौं। तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
1: नमस्कार
0: हजुर। त नीति रनको 40 वर्षमाथि महिला वर्गमा है तेस्रो स्थान लिएर विजेता बन्नु भएको छ, त तपाईँलाई यसमा धेरै धेरै बधाई छ है। त यो सफलता प्रति तपाईँको अनुभव कस्तो छ त हामीसँग साझा गर्नुहुन्छ कि?
1: नमस्कार, र साथै हजुरलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, किनकि तपाईँले मलाई जुन चाहिँ यो नीति एक्सट्रिम अल्ट्रा रनको इभेन्टमा मैले पनि 42 किलोमिटरमा भाग लिएर 40 वर्षभन्दा माथिको महिला वर्गमा थर्ड पोडियम लिन सफल भएकोमा हजुरले मलाई बधाई दिनुभएकोले र साथै हजुरले मलाई मेरो आफ्नो एक्सपिरियन्सको बारेमा पनि क्वेसन गर्नुभएको छ र यसको बारेमा चाहिँ मैले भन्नुपर्दाखेरि है मैले यसरी हाई अल्टिट्युडमा त धेरै किसिमको रनहरू गरेँ र त्यो इभेन्टहरूमा भन्दा चाहिँ यो इभेन्टमा चाहिँ मलाई अलिकति टफ लाग्यो, किनकि धेरै एलिभेसनमा रहेको यो रुटहरूलाई कभर गर्दै मैले 42 किलोमिटर रनलाई चाहिँ कम्प्लिट गर्दाखेरि अलिकति स्ट्रगलहरू गर्नु परेको थियो है, र मलाई अलिकति टफ नै लागेको थियो र मेरो एक्सपिरियन्स चाहिँ एकदमै राम्रो रह्यो यसपालिको मेरो यो उत्तराखण्डमा रहेको नीति एक्सट्रिम अल्ट्रा रनको।
0: नीति रनमा है सहभागी हुन तपाईँलाई के कुराले प्रेरित गर्यो है, र 40 वर्षपछि पनि दौडलाई है निरन्तरता दिन प्रेरणा कहाँबाट प्राप्त गर्नु?
1: हजुरले यो प्रश्न एकदमै राम्रो राखिदिनु भएकोमा धन्यवाद, किनकि यो नीति एक्सट्रिम अल्ट्रा रन जुन चाहिँ हालैमा सम्पन्न भएको थियो उत्तराखण्डमा, र यो नीति एक्सट्रिम अल्ट्रा रनमा मैले पनि सहभागिता जनाए र साथै मैले आजभन्दा धेरै अगाडिदेखि यस्तो खालको धेरै राम्रो राम्रो इभेन्टहरूमा पार्टिसिपेट गर्दै आइरहेकी छु र साथै मेरो बचपनदेखिकै अलिकति रुचि थियो, कारणवश मैले यसलाई कन्टिन्यू गर्नु नपाउँदाखेरि फेरि पनि मैले यो दौडलाई चाहिँ मैले आजभन्दा 4-5 वर्ष अगाडिदेखि नै फेरि कन्टिन्यू गर्दै आइरहेकी छु र एकदमै खुसी लाग्छ र मजा पनि लाग्छ यसरी आफ्नो दौडलाई लिएर चाहिँ मैले हाम्रो इन्डियाको धेरैवटा स्टेटहरूमा आफूले आफ्नो स्टेटलाई सिक्किमलाई रिप्रेजेन्ट गर्न पाउँदाखेरि।
0: यस प्रतियोगिताका लागि तपाईँले कसरी तयारी गर्नुभयो है, अनि है आफ्नो प्रशिक्षण बारे केही बताइदिनुहुन्छ कि?
1: हजुर, मैले यो प्रतियोगितामा भाग लिइसकेपछि है र मैले मेरो आफ्नो नाम दर्ता गरिसकेपछिको मेरो ट्रेनिङहरू चाहिँ सधैँभन्दा अलिकति डिफ्रेन्ट प्रकारले नै मैले गरेको थिएँ, किनकि मलाई अलिकति थाहा भइसकेको थियो त्यहाँको रुट चाहिँ यस्तो छ भनेर, अलिकति हाई अल्टिट्युड पनि छ भनेर, सो त्यसले गर्दाखेरि चाहिँ मैले पनि है हाम्रो यहाँ सिक्किममै रहेको अलिकति हाई अल्टिट्युड यहाँदेखि माथि गान्तोकको 0 पोइन्टदेखि लिएर छङ्गुतर्फ उकालो रुटहरूलाई कभर गर्दै मैले आफ्नो ट्रेनिङहरूलाई चाहिँ पुरा गरेर म यो इभेन्टमा चाहिँ भाग लिन गएकी थिएँ।
0: दौडको है क्रममा तपाईँले सामना गर्नु परेको मुख्य चुनौतीहरू के थिए र ती चुनौतीहरूलाई कसरी पार गर्नुभयो त?
1: सर्वप्रथम त हरेक मान्छेको लाइफमा है चुनौतीहरू भन्ने कुराहरू आइ नै रहेको हुन्छ र त्यसै पनि म त एउटा महिला र अर्को कुरा एउटा सानो तिनो भए पनि सर्भिस गर्ने र पारिवारिक सम्बन्धमा बाँधिएर बसेको एउटा महिला भएको कारणले गर्दाखेरि धेरै चुनौतीहरू त फेस गर्नुपर्ने हुन्छ, तर पनि मलाई लाग्छ यस्तो चुनौतीहरू त आइ नै रहन्छ। यो चुनौतीहरूलाई जति सक्दो हामीले ब्यालेन्समा राखेर रा, सबैलाई साइड बाई साइड गर्दै अगाडि बढिरहनु सक्यो भने चाहिँ यो नै हाम्रो जित जस्तो लाग्छ। सो त्यसले गर्दाखेरि मेरो लागि चुनौतीहरू जति नै कठिनाई आए तापनि म चाहिँ एकदमै इजिली ह्यान्डल गर्ने गर्दछु।
2: खेलकुद र है फिटनेस माथि अर्थात् फिटनेसमा रुचि राख्ने विशेष गरी है 40 वर्ष माथिका महिलाहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त म यो फिटनेसको बारेमा लिएर अलिकति क्लेरिफिकेसन पनि गराउन चाहन्छु। कस्तो खालको क्लेरिफिकेसन भन्दाखेरि चाहिँ रुचि सबैको अलग अलग हुन्छ है, तर यो फिटनेस भन्ने कुरा चाहिँ सबैको लागि जरुरत हुन्छ जस्तो लाग्यो मलाई। सो त्यसले गर्दाखेरि चाहिँ हामी 40 वर्ष भन्दा माथिको महिलाको लागि मात्रै होइन, यो चाहिँ बच्चैदेखि लिएर जवान र मिडल एजको साथै अलिकति एज पुगेर है हामीले गर्नु सक्दैन भनेर भन्नुहुन्छ। उहाँहरू जस्तो 50+ 60+ एजको मानिसहरूको लागि पनि यो सबै एज ग्रुपको लागि नै फिटनेस चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ मलाई। सो त्यसले गर्दाखेरि चाहिँ सबैलाई म यही भन्न चाहन्छु, हजुरहरू जति सक्दो निरोगी भएर बस्न चाहनुहुन्छ भने आफ्नो स्वास्थ्यलाई ख्याल राखेर अलिकति फिटनेस खेलकुदहरूपट्टि आफ्नो ध्यान आकर्षण गर्नुहोस् भनेर भन्न चाहन्छु।
2: नीति रन जस्ता अर्थात् नीति एक्सट्रिम अल्ट्रा रन जस्ता है कार्यक्रमहरूले स्वस्थ है फिटनेस र सामुदायिक सहभागितालाई अर्थात् सहभागिता प्रवर्धन गर्न कतिको भूमिका खेल्छन् भन्ने तपाईँलाई लाग्छ त?
1: हजुर, एकदमै राम्रो क्वेशन राखिदिनु भयो हजुरले यसमा पनि। र जस्तो प्रकारले यो नीति एक्सट्रिम अल्ट्रा रन जस्तो अरू इभेन्टहरू पनि धेरै भइरहेको हुन्छ है, र यस्तो इभेन्टले गर्दाखेरि चाहिँ हामी सबैको जीवनको पाटहरूलाई चाहिँ अलिकति चेन्ज गर्छ जस्तो लाग्यो मलाई है। र हामी जति पनि अनहेल्दी भनेर हामीले आफूले आफूलाई डिमोटिभेट गरिरहेको हुन्छ, म यो कुरा सक्दिनँ, म त्यो कुरा गर्न सक्दिनँ भनेर, सो यस्तो कुराहरूलाई चाहिँ यस्तो खालके एउटा इभेन्टहरू भइरह्यो भने है एकदमै राम्रो हुन्छ र सबैको लाइफ पनि चेन्ज हुने, परिवर्तन हुने चान्सेसहरू हुन्छ। चान्सेस हुन्छ मात्रै होइन, मतलब भइ नै राखेको छ। अहिलेको यङ जेनेरेसनहरूको लागि पनि एकदमै राम्रो अवेरनेस प्रोग्राम जस्तो हुन्छ यो कुरा चाहिँ। र हामी यङ जेनेरेसन मात्रै होइन है, यो एउटा रनिङ भन्ने चिज चाहिँ कस्तो हो भन्दाखेरि यसमा चाहिँ एज इज जस्ट नम्बर भनेको जस्तै हो। यसमा चाहिँ कुनै पनि एज क्राइटेरिया हुँदैन है, सबैले आफूले आफूलाई फिट राख्नुको लागि यस्तो इभेन्टहरूमा भाग लिन सक्छौँ। सो त्यसले गर्दाखेरि चाहिँ एकदमै राम्रो लाग्छ मलाई चाहिँ यो कुराहरू।
0: हजुर त शान्तिज्यू, तपाईँले हामी तथा हाम्रो श्रोतामा अनुभवहरू साझा गरिदिनु भयो, यसका निम्ति हामी तथा हाम्रो श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।

0: महिलाहरूको खेलकुदमा बढ़दो सहभागिताले लैंगिक समानतामा प्रवर्धन गर्न पनि मदत पुर्याएको छ। यसले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। तन्तमा हामीसँग हुनुहुन्छ श्रीमती सुस्मिता राई। तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। नमस्कार।
1: नमस्कार, मेरो नाम सुस्मिता राई, साउथ सिक्किम सेन्टे वाटबाट बोलेको हो।
0: हजुर हजुर हजुर, तपाईँ एक रनर हुनुहुन्छ नि है?
1: हजुर, म रनर हो, मेन रनर हो।
0: त तपाईँले यो जुन चाहिँ रनिङ गर्न कहिलेदेखि सुरु गर्नु भएको थियो, अनि तपाईँलाई कुन कुरोले चाहिँ तपाईँलाई प्रेरित गरेको थियो कि म रनर हुन्छु भनेर, हामीलाई बताइदिनुहुन्छ कि?
1: विशेष त सबैभन्दा सर्वप्रथम तपाईँले मलाई चान्स दिनुभयो बोल्नु, धेरै धेरै धन्यवाद यसैबाट।
0: हजुर,
1: रनिङको कुरा गरौँ भने चाहिँ मैले स्टार्ट गरेको चाहिँ 4 वर्ष पुरा लाग्छ, 5 वर्ष थियो।
0: हजुर हजुर।
1: अन्तखेरि अरू त के भन्नु, अब यो रनिङ गर्नु थालेपछि चाहिँ अब एउटा नसा जस्तो हुँदो रहेछ कि।
0: हजुर हजुर।
1: अन्त अब गर्नु थालेपछि अब यता सुनेपछि त्यतै जान्नु मनपर्ने होइन, गएन भने पनि अब हुन्छ नि अब विश्वास, एक प्रकारको विश्वास लाग्थे।
0: हजुर हजुर।
1: अन्त विश्वास लाग्ने, त्यही भएर चाहिँ अब प्राय जस्तो म अब मन जानु छ भने चाहिँ म हुनु त म एउटा बस्तीको मान्छे हो, अब धेरै कामहरू गरेर धेरै त्यसमा टाइम निकालेर म प्राय जस्तो पार्टिसिपेट चाहिँ गर्नु पुग्छै पुग्छु।
0: हजुर हजुर हजुर। जब पनि तपाईँलाई पार्टिसिपेट गर्नु चाहिँ जानु चाहिँ मन लाग्छ।
1: हजुर।
0: तपाईँले रनिङमा धेरै रुचि राख्नुहुन्छ नि है?
1: हजुर।
0: भन्नु पर्दा चाहिँ यो कुरा हामीले बुझ्न सक्यौँ होइन। अनि तपाईँले हालैमा गर्नुभएको रनिङमा पार्टिसिपेट गर्नुभएको अर्थात् प्रतियोगितामा तपाईँ भाग लिनु भएको चाहिँ कुन चाहिँ हो त?
1: प्राय जस्तो त मैले त धेरै गरिसक्छु।
0: हजुर।
1: नर्थ इस्ट त डल्लै गरिसक्छु। नर्थ इस्टमा पनि प्राय जस्तो मेरो पोजिसनै लाग्छ।
0: हजुर हजुर।
1: सेकेन्ड थर्ड पोडियम त हुन्छै हुन्छ। अन्तदेखि चाहिँ यता लिएर मैले पन्जाब भयो, चण्डीगढ भयो, अन्त उत्तराखण्ड त दुईपल्ट गएँ, एउटा 113 किलोमिटर, अन्त त्यसमा पनि अब हुन्छ एटगोरमा विनर भए, त्यहाँदेखि फेरि अर्को उत्तराखण्ड मिति रनमा पनि म सेकेन्ड हुन सक्छु। त्यस्तै लिएर कलकत्ता, सिलगढी, त्यहाँदेखि चाहिँ सिक्किम पनि मैले अब लङ रन भनेको ठम्बी गरेको थिएँ, फोर्थ एडिसन, द्वितीय एडिसन चाहिँ जानु पाइनँ। फोर्थ एडिसनमा पनि 75 किलोमिटरमा सेकेन्ड पोजिसन आएको थियो। अन्त सेकेन्डको प्रायः प्रायः सानो सानो चाहिँ रनहरू आफै क्रिएट गर्छु, त्यसमा पनि कति अब लाग्छ, पोडियम छ, फर्स्ट सेकेन्ड थर्ड त हुन्छै हुन्छ। प्रायः म जित्छु हो, बाहिर कालिम्पोङ भयो, दार्जिलिङ, मिरी, यिनीहरू पनि प्रायः सबै म
0: गइसकेँ।
1: त्यस्तै अब 10-11 किलोमिटर त्यस्तैहरू प्रायः जस्तो चाहिँ अब चाहिँ म है योपालि चाहिँ प्रोग्राम चाहिँ हुन्छ नि एउटा रन गर्ने मेरो इच्छा छ, त्यसमा चाहिँ अब सट्टा गर्नुपर्छ, त्यो चाहिँ म सायद गर्छु होला हो यही वर्षमा।
0: हजुर। तपाईँले धेरै ठाउँमा है, धेरै जग्गामा तपाईँले प्रतियोगितामा भाग लिइसक्नु भएको छ दौड़मा है, त यति लामो मतलब लामो लामो दूरीको दौड गर्नु भएको छ नि है, त्यसमा तपाईँले विजेता पनि हासिल गर्नु भएको छ भनेर भन्नुभयो है, त यति लामो दूरीको दौड़का लागि है तपाईँले कस्तो तयारी र प्रशिक्षण गर्नुभएको थियो त?
1: यसको लागि त अब पुरै परिश्रम गर्नुपर्छ, यसको लागि त अब प्र्याक्टिस पनि कन्टिन्यू दिनुपर्छ, प्र्याक्टिस पनि अब लामो लामो गर्नुपर्छ, अब ठुलो ठुलो ट्रेल रनमा चाहिँ अब छ भने चाहिँ त्यही अनुसारकै ट्रेनिङ पनि गरेर जानुपर्छ।
0: हजुर हजुर हजुर। अनि यति लामो दूरीको है दौड़मा तपाईँहरू प्रतियोगितामा भाग लिनुहुन्छ है, अनि विजय पनि प्राप्त गर्नुहुन्छ भन्नुभयो, अनि यसमा चाहिँ हामीले खानपानको हेरचाह मतलब खानपानको लागि चाहिँ हामीले कस्तो सोच्नुपर्ने हुन्छ, कस्तो आहार ग्रहण गर्नुपर्ने हुन्छ त, अनि कुद्न अघि है दौड़ गर्न अघि कस्तो खालको तयारी रहनुपर्छ, साथै दौड़ गरिसकेर कतिको रेस्ट गर्नुपर्ने हुन्छ, यी कुरा पनि हामीलाई बताइदिनुहुन्छ कि?
1: खानपान त अब के भन्नु होइन, विशेष त अब हामीले खानेकुरा भन्दा पनि अब अलिकति विचार गरेर खानु पर्यो, अब यसले मलाई असर पर्छ पर्दैन, यसले चाहिँ मलाई अब कतिको खानाले हेल्थलाई सपोर्ट दिन्छ भन्ने खानु पर्यो नि, त्यही सकि खानु पर्यो त्यहाँदेखि अब खेलिसकेर पनि अब जिउ पुरै है थपिसो हुन्छ त्यति बेला पनि अब हामीले चाहिँ रिकभर अब यो यो चिज खायो भने चाहिँ मेरो शरीर अलिक छिटो रिकभर हुन्छ भन्ने चाहिँ अब अलिकति सोचेर खानु पर्यो
0: नि के चाहिँ खानुपर्छ
1: खाने त अब के भन्नु है अब हामीले खेलिसकेर चाहिँ हामीलाई चाहिँ अब ननभेजै खानु मन लाग्छ अब प्रायःले त खाँदैन अब हामी खानेलाई चाहिँ लाग्छ ननभेज खाएर रिकभर हुन्छ होला त्यस्तो लाग्छ
0: त्यही
1: भएर हामीलाई खेलिसकेर चाहिँ हामीलाई ननभेजको चाहिँ पुरै त्रिसना हुन्छ
0: त्यही
1: भएर चाहिँ हामी ननभेज चाहिँ खान्छौँ है खान्छौँ
0: दौडको क्रममा है रनिङको क्रममा तपाईँले सामना गर्नु परेको सबैभन्दा ठुलो चुनौती के थियो त
1: अब ठुलो चुनौती त के हो भन्दाखेरि चाहिँ अब यस्तै हो अब चुनौती चाहिँ हामी म पुणे पनि ट्रायल रन गएको
0: हो अनि
1: पुणेमा चाहिँ हामी जान्छौँ चाहिँ त्यहाँ चाहिँ नतिजा त कस्तो थियो भने हामी एकदम रकमा चढ्नुपर्ने अन्त त्यहाँदेखि चाहिँ हामीलाई त्यहाँनिर रोप पक्रेर जानुपर्ने बाइचान्स अब केही भयो ओर्यो भने चाहिँ अब त्यो ठुलो एक्सिडेन्ट हुने चान्स पनि थियो होइन त्यसको लागि चाहिँ हामीलाई अब मेडिकल पुरै बुझाउनु पर्ने अब बुझाएर त्यहाँदेखि चाहिँ बोन साइन पनि गर्नुपर्ने त्यो चाहिँ मै मेरै लिस्टमा खेल्दैछु भनेर चाहिँ बोन्सिन पनि गर्नुपर्ने तर अब खेलको उसमा त अब त्यो लड्छु मर्छु भने त नहुने अब कसरी चाहिँ म चाहिँ अब अगाडि जुझौँ भने मात्रै खोजो हुन्छ त्यस्तो हुन्छ खेलिसकेर आएर चाहिँ राति सपनामा चाहिँ अब पुरै दुःख पाउँछौँ हामी त्यो हिँडेको कुदेको सम्झिँदा त्यस्तो पनि कुद्यौँ भन्ने हुन्छ
0: अन्त
1: चाहिँ एकपल्ट चाहिँ हामी यस्तो रन थियो कि अरुणाचलमा चाहिँ हामीलाई पुरा स्विमिङ गर्नुपर्ने पानीमा कुद्नुपर्ने पानी पनि अब यति लामो कि खोला चाहिँ हामीले चाहिँ एक डेढ घन्टा चाहिँ खोलामै कुद्नुपर्ने अन्त एउटा खोला पर्यो त्यहाँदेखि अर्को खोलालाई छलाङ लाउनु पर्ने कोही बेला खोलाको बिच बिच हुनु हिँड्नु पर्ने हो त्यस्तो थियो अन्त त्यसमा चाहिँ अब खरै पर्यो कोही ठाउँ त अब डुबियो पनि होइन डुबि निस्क्यो पनि अब तर आफूलाई चाहिँ लाग्यो खेलिसकेर अब ममा चाहिँ अब पुरै अब रहेछ होइन हिम्मत म कन्फिडेन्ट अझै यो भन्दा पनि अझै म कडा रन सक्छु यो भन्दा अझै अब चुनौती चाहिँ म जित्ने सक्ने रहेछु भन्ने मेरो क्षमता बढायो
0: हजुर हजुर तपाईँको यो सफलताले है जुन चाहिँ तपाईँले अहिले भन्नुभयो सफलता प्राप्त गर्नुभयो भनेर है जहाँ जहाँ तपाईँ जानुहुन्छ त अन्य महिला तथा युवा खेलाडीहरूलाई कस्तो प्रेरणा दिन सक्छ भन्ने लाग्छ तपाईँको विचारमा
1: हामी उमेन अब हामी तपाईँ 30+ गरेपछि त हाम्रो हरेक बडीमा होइन बिमार हुने प्रेसर यस्तो यस्तो हुन्छ म त भन्छु सबै मेन चाहिँ हुमेनहरूलाई अब 30+ गरेको मेन मेन सबैलाई भन्छु कि हामीले चाहिँ हेल्थलाई चाहिँ एकदम केयर गर्नुपर्छ होइन खानुमा पनि हामीले केयर गर्नुपर्छ त्यति मात्रै फाइदा मात्रै होइन अन्त हामीलाई चाहिँ फिट राख्नुपर्छ होइन हामी रनमा पार्टिसिपेट गरेर पुरै नै लाग्नु भन्ने पनि छैन अन्त हामीले रनै पार्टिसिपेट गर्नुपर्छ भन्ने छैन तर हामीले चाहिँ बिहान चाहिँ टाइम निकालेर होइन मर्निङ वकहरू इभिनिङ वकहरू गरेको चाहिँ बेटर हो
0: आगामी दिनमा तपाईँको खेलकुद सम्बन्धी लक्ष्यहरू के छन् है र भविष्यमा यस्ता प्रतियोगिताहरूमा है सहभागी हुने योजना कतिको छ त तपाईँ

0: जो चाहिँ खेलमा रुचि राख्ने रनिङमा रुचि राख्ने साथै खेल सम्बन्धी रुचि राख्ने उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ त?
1: के भन्न चाहन्छु भने चाहिँ हामी चाहिँ अब अहिलेको पढाइ नानीहरू त होइन मोबाइल इन्टरनेटमा बिजी हुन्छ, अब के हो जमानै हो, बिहान एक टाइम निकालेर तिमीहरू अब हुन्छ नि रनिङ भयो होइन भने केही न केहीले चाहिँ अब गेमले चाहिँ अलिकति बिजी भयो भने चाहिँ हेल्थ राम्रो होइन, अन्त हेल्थ राम्रो हुनु चाहिँ अनुसार चाहिँ अब उनीहरूले पढ्नु सक्ने पनि शक्ति बढ्छ, हेल्थ राम्रो भयो भने फिटनेस राम्रो भयो भने, अन्त नानीहरूलाई चाहिँ म भन्छु बिहान या बेलुका एकपल्ट टाइम निकालेर हामी रोडमा नकुदे पनि ग्राउन्डमा अन्त अब अरू कुनै गेम लिएर चाहिँ दुई तिन घन्टा चाहिँ बिजी भएकै राम्रो भन्छु।
0: हजुर हजुर हजुर त यहाँ हाम्रो कार्यक्रममा जोडिनु भयो अनि यहाँले यहाँको अनुभवहरू हामीमा साझा गरिदिनु भयो, यसको निम्ति हामी तथा हाम्रो श्रोताहरूको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।

श्रोता, आजका अतिथिहरूले देखाउनु भएको ज्यागर, मेहनत र आत्मविश्वासले हामी सबैलाई प्रेरणा दिन्छ। खेलकुदले स्वस्थ जीवनशैली मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता पनि विकास गर्छ। महिला धावकहरूले सफलता प्राप्त गर्न कड़ा मेहनत, अनुशासन र निरन्तर अभ्यास गर्नुपर्छ। यस यात्रामा उनीहरूले समय व्यवस्थापन, पारिवारिक जिम्मेवारी तथा स्रोत साधनको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। तर दृढ़ इच्छा शक्ति र समर्पणका कारण उनीहरू सफलता हासिल गर्न सक्षम भएका छन्। विशेष गरी ग्रामीण क्षेत्रका धेरै प्रतिभाशाली महिलाहरूले सीमित अवसरका बावजूद उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनीहरूको सफलता अन्य युवतीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। दौड़ प्रतियोगिताहरूले महिलालाई स्वस्थ जीवनशैली अपनाउन, आत्मविश्वासी बन्न तथा

श्रोता हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजङ्गा मार्फत पनि सुनिरहनु भएको छ। अब सुनाउन लागेका छौं एकै कलाकार हिलनामित लेप्चाको स्वरमा रहेका लेप्चा लोकगीतहरू।

श्रोता सुनिरहनु भएको थियो आकाशवाणीको गान्तोक केन्द्रबाट हिल्दामित लेप्चाको स्वरमा लेप्चा लोकगीतहरू। अब सुनाउन लागेका छौं एनसीआरटीमाथि आधारित प्रायोजित कार्यक्रम।

श्रोता सुनिरहनु भएको थियो आकाशवाणीको गान्तोक केन्द्रबाट देशभक्ति गीतहरू। अबको केशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

साथै आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। दक्षिण पश्चिम मनसून आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात

0: उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पंजाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। फिफा विश्वकप सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सनाए ताकाइचीसँग वार्षिक शिखर वार्ता गर्नुभयो। सम्मेलनमा दुवै पक्षले द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, विश्वास आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो र भारत जापान द्विपक्षीय साझेदारी समयको कसौटीमा उभिएको छ। उहाँले भन्नुभयो, भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक हुन् र एक स्वतन्त्र र खुला हिन्द प्रशान्त क्षेत्र दुवै देशको लागि साझा प्राथमिकता हो।
1: आज भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से हैं। एक फ्री, प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल की है।
0: उहाँले भन्नुभयो, दुवै देशले आर्थिक सुरक्षा र ऊर्जा सुरक्षाको महत्व बुझेका छन् भने प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्वपूर्ण स्तम्भ हुनेछ। यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्रांगणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो। जापानका प्रधानमन्त्री भारतको 3 दिने भ्रमणको लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। विदेश मन्त्रालयले यो भ्रमण भारत र जापान बीच विशेष रणनीतिक र वैश्विक साझेदारीलाई अगाडि बढ़ाउने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। हाम्रो संवाददाता अनुसार भारत जापान सम्बन्धमा उच्च स्तरको राजनीतिक गतिविधिहरू छन्। हालै प्रधानमन्त्री मोदीले फ्रान्समा G7 शिखर सम्मेलनको साइडलाइनमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो। गत वर्ष नोभेम्बरमा जोहानेसबर्गमा भएको G20 शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो। वार्षिक शिखर सम्मेलन साझेदारीको रणनीतिक एजेण्डालाई अगाडि बढ़ाउने प्रमुख मञ्च हो। आर्थिक सुरक्षा यो सम्बन्धको एक महत्वपूर्ण खम्बाको रूपमा देखा परेको छ। नोभेम्बर 2024मा टोकियोमा भएको पहिलो आर्थिक सुरक्षा संवादमा दुवै पक्षले रणनीतिक सहयोगका लागि प्राथमिकताका 5 क्षेत्रहरू पहिचान गरेका थिए। केन्द्र सरकारले आसाममा हालै आएको बाढ़ीसँग जुझ्न पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ। केन्द्रीय कृषि तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान र केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजूले हिजो गुवाहाटीमा राज्य सरकारसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा बाढ़ीबाट भएको प्रारम्भिक क्षतिलाई सबैभन्दा बढ़ी प्रभावित धेमाजी जिल्ला सहित सम्पूर्ण राज्यमा भएको क्षतिलाई ध्यानमा राखिएको थियो। राज्य प्रमुख सचिव रवि कोटाका अनुसार बाढ़ीबाट 13 जिल्लामा करिब 72,000 मानिस प्रभावित भएका छन्। धेमाजी जिल्लामा मात्रै करिब 50,000 मानिस प्रभावित भएका छन्। जिल्लामा बाढ़ीका कारण 1 जनाको मृत्यु भएको छ भने 8 जना बेपत्ता भएका छन्। बाढ़ीले सड़क, पुल, घर, खेतीयोग्य जमीन लगायत करोड़ौं रूपियाँको क्षति भएको छ। चौहानले आसाम र अरूणाचल प्रदेशमा बाढ़ीको अवस्थालाई लिएर केन्द्र सरकार निकै गम्भीर रहेको बताउनुभयो। दिल्ली फर्केपछि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाढ़ीको अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाउने बताउनुभयो। उहाँले दुई राज्यमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्न उच्च स्तरीय केन्द्रीय अन्तर मन्त्रालय टोली पठाइने पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। ग्रामीण विकास, कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले विकसित भारत रोजगार र आजीविका मिशन ग्रामीण विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरूको विकासलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम रहेको बताउनुभयो। केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशका मुख्यमन्त्री श्री

0: एन चन्द्रबाबु नायडूको साथमा आज तिरुपति जिल्लाको मुकावरीपल्ली गाउँमा विकसित भारत जी रामजी अधिनियम 2025 को शुभारम्भ गर्नुभयो। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। आतंकवादको अन्त्यका लागि एकजुट भएर वैश्विक कार्यवाही चल्न भारतले आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरीश परवथानेनीले संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको नवौं समीक्षामा यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, आतंकवादीहरू आतंकवादी नै हुन् र झुटो तुलना वा राजनैतिक बयानहरूद्वारा आतंकवाद विरोधी प्रयासहरूलाई कमजोर पार्नु हुँदैन।
1: India has been a victim of cross-border terrorism for decades.
2: भारत दशकों से सीमा पार आतंकवाद को झेल रहा है। हमने इसकी भारी कीमत चुकाई है। इसी अनुभव के चलते भारत ने आतंकवाद को कतई बर्दाश्त न करने की नीति अपनाई है। आतंकवाद के सभी रूपों और तरीकों की निंदा की जानी चाहिए। भारत ने आतंकवाद के लिए फंडिंग को रोकने पर वैश्विक ध्यान केंद्रित करने की दिशा में काम किया है। भारत का मानना है कि आतंकवाद विरोधी प्रयासों को राजनीति से प्रेरित बयानों से कमजोर नहीं किया जाना चाहिए।
1: We must address the conditions conducive to the spread of terrorism.
0: कड़ा सुरक्षा को बीच उपराज्यपाल मनोज सिन्हाले आज जम्मू को भगवती नगर यात्री निवास आधार शिविरबाट वार्षिक श्री अमरनाथ जी यात्रा का लागि 4822 तीर्थयात्रीहरूको पहिलो जथालाई झण्डा देखाउनुभयो। आकाशवाणी जम्मू संवाददाता अनुसार उपराज्यपालले पहलगाम र बालटाल दुई मार्गहरूका लागि तीर्थयात्रीहरूलाई झण्डा देखाउनुभयो। यस पवित्र यात्रामा सामेल हुनको लागि देशका विभिन्न भागहरूबाट तीर्थयात्रीहरू जम्मू पुग्दैछन्। बेंगलुरूको दक्षिणी तालुकमा ढुङ्गा खस्दा सात कामदारको मृत्यु भएको छ। मतपटना गाउँको कावेरी क्रसर ढुङ्गा खानेको मुनि ठूलो ढुङ्गा खसेपछि दुर्घटना भएको थियो, जहाँ मजदूरहरू काम गरिरहेका थिए। घाइतेलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री श्री मोदीले दुर्घटनामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। कर्नाटकका उपमुख्यमन्त्री डाक्टर जी परमेश्वरले घटनाप्रति दुःख व्यक्त गर्दै खानी मालिकहरू विरूद्ध उचित कार्यवाही गर्न निर्देशन दिनुभयो। दक्षिण पश्चिम मनसून आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पंजाब र राजस्थानका केही भागहरूमा अघि बढ़ेको छ। राजधानीमा परेको वर्षाले गर्मी र आर्द्रताबाट धेरै राहत पाएको छ। मौसम विभाग अनुसार अघिल्लो दुईदेखि तीन दिनमा उत्तर भारतका धेरै स्थानमा मनसून फैलिने सम्भावना छ। त्यस्तै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पश्चिम र मध्य भारतका केही भागमा येलो अलर्ट जारी गरिएको छ। बिहार, आन्तरिक कर्नाटक, जम्मू काश्मीर, लद्दाख, झारखण्ड, केरला, माहे, तेलंगाना, उत्तर प्रदेश र उत्तर पूर्वी क्षेत्रका केही भागमा शनिबारसम्म भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। खेलको 125 मिनटमा युरी टेलेमेन्सले पेनल्टीमा गोल गर्दै बेल्जियमलाई 3-2 जित दिलाए। यस्तै बोस्निया र हर्जेगोभिनालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिकाले अन्तिम 16 आफ्नो स्थान बनाएको छ, जहाँ अमेरिकाले बेल्जियमको सामना गर्नेछ। अर्को खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। अब जुलाई 6 इंग्ल्याण्डले अन्तिम 16 मेक्सिको सामना गर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको बताउनुभयो। भारत र जापानले आर्थिक र ऊर्जा, सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ र फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा 3-2 अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। समाचार पूरा भयो।
3: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुनोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 3 तारीक 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ, उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले, समृद्धि जोड़िन्छ ग्वालाको घरले। त श्रोताहरू, यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डा

डाक्टर तिलकथानी र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-592-201-1171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 फोन नम्बर पुनः एकपल्ट सुन्नुहोस् 03-592-201-1171। सूचना पूरा भयो। श्रोता, हामी सुनिरहेछौं विभिन्न कलाकारहरूका आवाजमा देशभक्ति गीतहरू।

श्रोता सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट नेपाली देशभक्ति गीतहरू। अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 3:57 भइसकेको छ। अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं आज अब उसो रात्रि 10:30 प्रसारण गरिने विभिन्न कार्यक्रमहरूको रूपरेखा। अबको केही क्षणमा यहाँहरूलाई सुनाउनेछौ फौजी दाजुभाइहरूको निम्ति रमाइलो कार्यक्रम शौर्य गाथा फौजी दोस्तों के लिए। 4:30 तुङकुङ तुङलत लेप्चा कार्यक्रम अन्तर्गत श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ। कलाकार छ्योजोङ लेप्चाको आवाजमा सजिएका केही लेप्चा गीतहरू सुनाएर त्यसपछि हाम्रो भविष्यको निम्ति वन जंगलको संरक्षण गरौं विषयमाथि एक वार्ता प्रस्तुत गर्नेछौ। 5:00 नुसी चाँद लिम्बु कार्यक्रमको थालनी गर्नेछौ लिम्बु भाषामा समाचारबाट। त्यसपछि श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही लिम्बु गीतहरू सुनाएर। लिम्बु गीतको लगत्तै पछि एक वार्ता प्रस्तुत गर्नेछौ जसमा आजको विषय छ बदलिँदो परिवेशमा आकाशवाणीको भूमिका। 5:30 समय हो पाङ्गेन मेन्तोक सिक्किमे भोटिया कार्यक्रमको, जसमा श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ कलाकार गन्पो दोर्जी अनि साथीहरूको आवाजमा सजिएका केही भोटिया गीतहरू सुनाएर। त्यसपछि विश्व खेल पत्रकार दिवसको अवसरमा एक वार्ता प्रस्तुत गर्नेछौ जसमा आजको विषय रहनेछ खेलको विकासको निम्ति मीडियाको भूमिका। 6:00 यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ हिन्दीमा राष्ट्रिय समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम। 6:40 उसको समय हो यस केन्द्रको प्रादेशिक समाचारको, जसमा क्रमैले सुनाउनेछ नेपाली लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ वन महोत्सव सप्ताहको अवसरमा हिन्दीमा एक वार्ता, विषय रहेको छ हरित भविष्य की ओर हमारा संकल्प। वार्ताकार हुनुहुन्छ ओम कुमार दास। बेलुकी 7:05 लिएर आउनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत, जसमा श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ यहाँकै रोजाईमा सजिएका केही नेपाली आधुनिक गीतहरू सुनाएर। 7:25 यहाँहरूलाई सुनाउनेछौ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम भने रात्रि 8:05 श्रोताहरूलाई सुनाउनेछौ कलाकार अनुप जलोटाको आवाजमा सजिएका केही गजलहरू। 8:30 सुन्नुहुनेछ क्षेत्रीय समाचार एकांशद्वारा प्रस्तुत गरिएको कार्यक्रम। त्यसर्थ रात्रि 8:45 10:00 कार्यक्रमहरू यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ, जसमा 8:45 अनि 9:00 क्रमैले सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजीमा राष्ट्रिय समाचार। 9:15 सुन्नुहुनेछ समसामयिक घटनाहरूमाथि आधारित कार्यक्रम स्पटलाइट अनि 9:30 सुन्नुहुनेछ कन्ट्री वाइड इनसाइट। 10:00 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएर। यसै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ रात्रि 10:30। श्रोताहरूले यतिन्जेल सुन्नुभयो आज अबौसो रात्रि 10:30 प्रसारण गरिने विभिन्न कार्यक्रमहरूको रूपरेखा जो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं फौजी दाजुभाइहरूको निम्ति रमाइलो कार्यक्रम शौर्य गाथा फौजी दोस्तों के लिए।

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोतावर्गमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक यस दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी विभिन्न विषयहरू लिएर तपाईँहरू समक्ष उपस्थित हुने गर्छौं र आज हामी एक विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं र यस कार्यक्रम अन्तर्गत हामी कृषि क्षेत्र विभिन्न प्रकारको चर्चा परिचर्चा गर्नेछौ। जस्तै अब सागसब्जी लगायत फलफूल बारे हामी चर्चा परिचर्चा गर्नेछौ र यसको निम्ति हामीले निम्ताएको छौं हाम्रो स्टुडियोमा एकदमै प्रचलित उहाँ एकदमै उहिलेदेखि खेती गर्दै आइरहनु भएको छ र एकदम धेरै मेहनत गर्नुहुन्छ र उहाँले एकदमै अहिले खेतीपाती गरेर फलफूल एकदम वृहत मात्रामा उब्जनी गरेर नै आफ्नो व्यवसाय हालैमा पनि चलाउँदै हुनुहुन्छ है। उहाँ एकजना अवकाश प्राप्त पनि हुनुहुन्छ कर्मचारी र आज हामीलाई उहाँले यो कृषि क्षेत्रमा विभिन्न प्रकारको फलफूल बारे बताउनु हुनेछ र सर्वप्रथम हजुरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु। सर
1: नमस्कार र सम्पूर्ण यो ग्रामीण कार्यक्रम सुन्नुहुने सम्पूर्ण सिक्किमे अन्नदातालाई कर्मदीक्षिणको तर्फबाट नमस्कार भन्न चाहन्छु।
0: हजुर, र सर तपाईँ कहाँबाट हुनुहुन्छ?
1: म चाहिँ यहाँ पारी पूर्व सिक्किमको साजोङ रुम्तेक मा म बसु र म त्यही नै बाट चाहिँ आज यहाँ तपाईँहरूको स्टुडियोमा आएको।
0: हजुर हजुर, र अब जैविक तरिकाले उब्जनी गरेको फलफूल सर्वप्रथम अब जैविक खेतीकै विषयमा अलिकति सर्वप्रथम है चर्चा परिचर्चा गरौं। जैविक खेतीले तपाईँलाई कतिको प्रभाव पारेको छ?
1: प्रभाव चाहिँ मलाई चाहिँ किन पार्यो भने 2003 एउटा सरकारले जैविक स्टेट बनाउने जुन चाहिँ पास गरे त्यहाँदेखि नै मलाई अलिक प्रभावित भयो। कारण किनभने त्योभन्दा अगाडि चाहिँ म चाहिँ मेरो स्वास्थ्यमा चाहिँ यहाँ लोकली डक्टरकोमा महिनामा 2 खेप 3 खेप हेरिबस्नु पर्थ्यो, देखाइ बस्नु पर्यो डक्टरहरूकोमा म प्राय चाहिँ महिनामा नै, अनि सालमा 2 खेप देशो यसो अल इण्डिया मेडिकलमा पनि कन्टिन्यू जानु पर्थ्यो। र बादमा चाहिँ 2006 चाहिँ मैले एउटा हल्का फार्मिङ सुरु गरेको थियो, त्यस्तै 1 हेक्टर जस्तोमा र जुन

0: चाहिँ मलाई त्यो प्रब्लम हुन्थ्यो. त्यो फार्मिङ गरेर चाहिँ जब 3-4 महिनाको बादमा चाहिँ त्यो जब पाक्न थाल्यो, फलहरू लाग्न थालेपछि चाहिँ एउटा मेरो शरीरमा एउटा नयाँ खालको ऊर्जाहरू पैदा भयो. त्यो ऊर्जाले चाहिँ बिस्तारै म आफैलाई थाहा भएन, भरे बादमा सोच्दै जाँदाखेरि त मलाई सधैँ चाहिँ महिनामा 2-3 खेप चाहिँ डक्टरकोमा जानु पर्थ्यो, तर त्यो बीचमा चाहिँ म जानु नपरेको कारणले गर्दाखेरि चाहिँ कहीँ जैविक खाँदाखेरि चाहिँ मेरो स्वास्थ्यलाई चाहिँ सबभन्दा ठूलो चाहिँ लाभ भएको देखेँ. अनि अहिलेसम्म म प्राय कन्टिन्यू गरिरहेको छु र अहिलेसम्म पनि डक्टरकोमा चाहिँ जानु परेको छैन या अल इन्डिया मेडिकल रुममा. अनि यो नै सबभन्दा ठूलो चाहिँ मेरो जीवनमा सबभन्दा ठूलो उपलब्धि यो भएको छ.
1: हजुर हजुर. अब यत्रो वर्षको अन्तरालमा तपाईँले यसरी जैविक खेती गर्दै आइरहनु भएको छ है, र कति वर्ष भयो होला यो कृषि क्षेत्रमा लागि पर्नु भएको?
0: कृषि क्षेत्रमा हुनु त हामी सानैदेखि नै घरमा अब स्कुल पढ्दाखेरिदेखि नै हामी कृषिसँगै नै जोडेको थियो, किन बाउ आमा दुईजना कृषि गरेर डायरीहरू पोल्ट्री गरेर नै हामीलाई चाहिँ अब गान्तोकको स्कुल जस्तोमा पढाउँथ्यो. छुट्टीमा समर र विन्टरमा चाहिँ हामी फेरि बाउ आमासँग मिलेर चाहिँ कृषि गर्नु पर्थ्यो. त्यस कारणले गर्दा हामीलाई धेर थोर चाहिँ कृषिको जानकारी थियो. र अब 2006 चाहिँ मैले कन्टिन्यू सुरु गरेको साथसाथमा चाहिँ हामीले गाउँमा एउटा आमाको टोली बनाए, सबले एक एक हेक्टर या एक एकरसम्म लो इन्डिभिजुअली एउटा 10-12 जनाको ग्रुप बनाएर गरौँ र बाँझो चाहिँ नराखौँ भन्दाखेरि चाहिँ सबले मानेर हामीले एउटा गाउँ त डल्लै नै हामीले एउटा अब सब्जीको खेतीहरू गरेको थियो. यो स्वाभाविक हो, सबलाई थाहा पनि छ. डिपार्टमेन्टको अफसरहरूले पनि पुरा आउँथ्यो, उहाँहरूले पनि खुसी भएर भारत कृषि यो स्वास्थ्य केन्द्र यो हाम्रो आइसिआरको रूपमा आउँथ्यो, उहाँहरूले पनि पुरा हेल्प गर्थ्यो. केबीकेहरू पनि आउँथ्यो, उहाँहरूले पनि हेल्प गर्थ्यो र इन्डाइरेक्टली चाहिँ आमाहरूको इन्कमहरू बढ्नु सुरु गर्यो. अनि त्यस बीचमा सरकारले पनि मिनिमम सपोर्ट प्राइसहरू दिन्थ्यो, अनि कृषकले उब्जाएको चाहिँ अन द स्पोर्टको एउटा कलेक्सन सेन्टर पनि बनाइदिन्थ्यो, अनि लगेर चाहिँ मार्केटिङ गरिदिने एउटा व्यवस्था पनि गर्थ्यो. र कहीँ लस भइहालेको खण्डमा चाहिँ मिनिमम सपोर्टको द्वारा पनि फेरि सरकारले उठाइदिने गर्थ्यो. र अब कन्टिन्यू गर्दै गर्दै गर्दै आएको थियो र 19-20 चाहिँ फेरि मैले त्यो साग सब्जीको चाहिँ टोटली बन्द गरिदिइहाल्यो. आफू खाने र अलिकति त्यस्तै आधा एकर जस्तोमा गर्छु र त्यहाँदेखि चाहिँ मैले व्यवसाय फेरि अलिकति चेन्ज गरेँ.
1: हजुर.
0: र किन चेन्ज गर्यो भने चाहिँ त्यो बीचमा चाहिँ कोभिड आइदियो.
1: हजुर.
0: अब प्यारासिटामोलमा अब साग सब्जी त 2-3 महिनाको भित्रमा सब रेडी हुन्छ, म्याक्सिमम चाहिँ त्यही 5-6 महिनामा. अनि त्यति बेला लकडाउन हुँदाखेरि चाहिँ हाम्रो फुलकोपी ब्रोकोली बन्दकोपीहरू चाहिँ अब मार्केट जानु सकेन. नजानु सक्दाखेरि त फुलकोपीलाई न फुल बन्दकोपीलाई न फल ठुलो नहुँ भन्नु भएन, अनि सरेर चाहिँ थुप्रो ड्यामेजहरू गाउँको प्राय ग्रुपको त्यति बेला चेलीहरूको एउटा एसएचजीहरू ग्रुपकोहरूको पनि ड्यामेज भएकोले गर्दाखेरि चाहिँ अनि लकडाउन झन्डै कन्टिन्यू 21 र 22 पनि हुन थालेपछि चाहिँ अब चाहिँ अलिक पछि फेरि यस्तो खालको सिचुएसन आयो नि त अब यो सागसब्जीको उसले चाहिँ कृषकहरूलाई पुरा एकदमै नोक्सान हुने रहेछ भनेर चाहिँ त्यहाँदेखि चाहिँ मैले प्याटर्न चाहिँ चेन्ज गरेको छु.
1: ए हजुर हजुर. उहिले अब तपाईँले यसो खेती गर्नको निम्ति तालिमहरू पनि प्राप्त गर्नुभएको थियो कि तपाईँले?
0: तालिम चाहिँ प्रायः प्रायः त हाम्रो त्यति बेला बाउ आमाले सिकाउँथे, यसरी रोप्नुपर्छ, बिउ यो टाइममा लगाउनुपर्छ भन्ने कुरोहरू गर्थ्यो. अनि हुनुमा सिजन अनुसारको त्यति बेला के लाउनु पर्ने त्यो कुरोहरू लाउनु पर्थ्यो र धेर थोर अब 100% त थिएन. त्यस बादमा चाहिँ अब डिपार्टमेन्टले सरकारले चाहिँ एउटा ट्रेनिङहरू सब ग्रुपमा गाउँमा आएर चाहिँ यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ र यो सब्जीलाई चाहिँ आजको युगमा यसरी गर्नुपर्छ भन्ने धेरै धेरै तालिमहरू पनि दिएको थियो र सबले त्यो तालिमहरू पनि लिएको थियो.
1: हजुर हजुर हजुर. र अब सागसब्जी त तपाईँले फलाउनुहुन्छ है, वृहत मात्रामै गर्दै हुनुहुन्छ. यो क्षेत्रमा विशेष गरी भनौँ न अब फलफूलहरू चाहिँ के हुन्छ होला?
0: हाम्रो सिक्किमको अब खास गरी भूभाग जियोग्राफिक उसमा हेर्दाखेरि चाहिँ यहाँ धेरै किसिमको फलफुल हुनसक्ने. कोही अब एकदमै ठन्डाभन्दा ठन्डा जग्गा हुन्छ एप्पल हुने जग्गा जस्तै लाचे लाचुङमा अहिले त, अनि कोही फेरि प्लेन एरिया जस्तो गरम एरियाहरू पनि छ. अनि गर्दाखेरि चाहिँ हाम्रोमा यहाँनिर मैले हेर्दाखेरि अहिलेको मार्केटिङमा जुन चाहिँ डिमान्ड मुताबिक चाहिँ मैले हेरेँ हाम्रो सिक्किमको पहिला सुन्तला, उहिले पनि सुन्तला सिक्किमको भयङ्कर नाम चलेको थियो र म स्विजरल्यान्डमा

0: एउटा टुरमा जाँदाखेरि चाहिँ सिक्किमको ओरेन्ज त्यति बेला त्यो जुस चाहिँ एकदमै यो फेमस थियो. त्यहाँ पनि त्यो सिक्किमको के अरे ओरेन्जको कुरा त्यो जुसको कुरा गरेको देख्दाखेरि चाहिँ भनेपछि त्यति बेला हाम्रो म्यान्ड्रिनको पनि एकदमै अब बिरकुनाको साङमार्तामको पर वेस्ट सिक्किममा त्यो सुन्तलाको टेस्टहरू देख्दाखेरि अनि अर्को हाम्रो एउटा प्रोग्राम आमिर खानले जुन चाहिँ एउटा प्रोग्राम गर्नुभयो त्यसमा उहाँले त्यो सुन्तलाको जिक्र पनि गर्नुभएको छ सिक्किमको सुन्तला चाहिँ यति साह्रो. अनि त्यहाँदेखि चाहिँ मैले पनि हेरेँ भविष्यमा फेरि यस्तो खालको लकडाउन पनि हुन सक्छ अनि यसलाई चाहिँ बरु फ्रुटपट्टि चाहिँ गयो भने चाहिँ अब जस्तै मेरो एरियामा चाहिँ आप्पाघाडो र सिक्किम म्यान्ड्रिन सुन्तला मजाले हुन्छ. मैले एप्पल पनि ट्राई गरेको थियो अलिक हट जोनको लिएर तर कतिवटा धेरै प्रब्लमहरू भेटाएँ कि अब त्यो प्रब्लम चाहिँ अहिलेको मान्छेको मेन पावर सर्टेजहरू पनि छ अनि जैविकले गर्दा कतिवटा चाहिँ नन केमिकलले मात्रै ट्रिट गर्न सक्ने त्यो दबाई पानी हुन्छ अब जैविकमा अलिक कम्ती भएकोले गर्दा ढिलो रियाक्सन हुन्छ गर्दाखेरि एप्पल त्यति साह्रो मैले सुट गरेको देश लागेन. कमसेकम मैले 5-6 साल त्यसलाई एकदमै विचार गरेर हेरेँ अनि त्यसको बादमा चाहिँ मैले सुन्तलामा सुरु गरेँ अनि सुन्तलामा सुरु गर्दा एउटा सुन्तला हाम्रो अहिले बर्मेकमा एउटा कोअपरेटिभ ग्रुपले भारत सरकारको एउटा स्किम मुताबिक अनि धेरैवटा मदर प्लान्टको माथि चाहिँ हाम्रै सिक्किमको म्यान्ड्रिनको ग्राफ्टेड गरेर चाहिँ अहिले त्यो पनि डिस्ट्रिब्युटहरू गरेको देख्दाखेरि चाहिँ अनि त्यसमा पनि मैले हेरेँ उहाँहरूकोबाट लिएर किनेर लिएर हेर्दाखेरि चाहिँ कोही निम्बुबाट बनाएको छ कोही भगटेबाट बनाएको छ कोही जम्बीबाट बनाएको छ र आमाको जुन चाहिँ अब तल माउ जुन चाहिँ तल ग्राफ्ट गरेको छ त्यो चाहिँ अब कोही निम्बु छ अनि पछि ठुलो भएर चाहिँ फल लाग्दाखेरि कहीँ आमाको अलिकति असर चाहिँ पर्छ कि पर्दैन छ माथि हल्का अमिलो हुन्छ कि हुँदैन छ निम्बुको देश जान्दछ कि जान्दैन छ भन्ने कुरोहरू चाहिँ मैले 1 साल होइन 2 साल 3 साल 4 5 6 सालसम्म विचार गरेँ र त्यसमा पनि 1-2 वटामा चाहिँ राम्रो भयो कसैमा चाहिँ त्यो आमाको पनि अलिक असर पर्दछ त्यो मदर प्लान्टको उसले गर्दा जसमाथि चाहिँ हामीले ग्राफ्टेड गर्यो अनि असर पर्दछ अनि त्यस विषय लिएर चाहिँ मैले अब यो सिक्किम म्यान्ड्रिन र अब आभाकाडोमा चाहिँ म एकदम राम्रो खालको क्वालिटीको त्यसमा चाहिँ अब 2-3 हेक्टर रोप्ने विचार गरिरहेको छ. 1 हेक्टर जस्तो त रोपेर अलिक हल्का फ्रुटिङ पनि हुनु सुरु भएको छ त्यसपछिदेखि.
1: अनि तपाईँकोमा यो खेतीपाती गर्नुको निम्ति फलफुल लगाउनुको निम्ति भनौँ न खेती गर्नुको निम्ति भनौँ न कति एकर छ होला जमिन?
0: जमिन चाहिँ अब हाम्रो मेरो आफ्नो त बेसी छैन त्यस्तै 3 हेक्टर जस्तो मात्र छ जम्मा टोटल हामी 8 जना दाजुभाइको तर सबै उहाँहरू सर्भिस गर्छ कमाउने कोही छ लगभग 80-90 हेक्टर छ अनि त्यसमा कतिवटा त अब सकिँदैन सबैमा. मैले चाहिँ सोचेको थियो दाजुभाइहरूको जमिनमा पनि आफूले लिएर चाहिँ त्यस्तै 4-5 हेक्टरसम्म चाहिँ लगाऊ र अरूलाई पनि अलिक लगाउनु लगाऊ भने कारण चाहिँ भविष्यमा उहाँहरूलाई चाहिँ अलिक बुझाउनु पनि सक्यो अब यो म्यान पावर पाउँदैन त्यस कारणले गर्दा फ्रुटमा चाहिँ हामीले सालमा 2 खेप जस्तो ध्यान दिए पनि हुन्छ ताकि भविष्यमा लकडाउन जस्तो फेरि स्थिति आए भए पनि हाम्रो फ्रुट चाहिँ अब बिग्रिने कुरा आएन. बोटमै राखिराख्दाखेरि पनि बादमा लकडाउन खोलेर चाहिँ बिक्री गर्न सकिन्छ भन्ने त्यो हेतुले चाहिँ मैले फ्रुटपट्टि चाहिँ म सिफ्ट गरेको.
1: अच्छा यो आप्पाघाडोको यो बर बिजन कहाँबाट ल्याउनुहुन्छ?
0: आप्पाघाडोको बर बिजन चाहिँ अहिले चाहिँ मैले डिपार्टमेन्टमा पनि कुरा गरिरहेको छु अर्को चाहिँ म आफैले पनि ग्राफ्ट गरेर बनाउँदैछु कतिवटा त्यसमा मैले 10-15 वटा चाहिँ ट्रायल गरेर हेरेँ र कुन चाहिँ बेस्ट हुँदो रहेछ अनि त्यसलाई चाहिँ अब चोइस गरेर एउटा मदर प्लान्ट पनि ठुलो बनाइराखेको छु अब आउँदो सालमा त्यसबाट पनि म कमसे कम 200-300 वटा एउटा ग्राफ्टेड ऊ बनाउँदैछ एकदमै राम्रो क्वालिटीको अब विश्वमा त्यसको माग चाहिँ धेरै भएकोले गर्दा त्यो खालको नै हामीले अब भेराइटी रोप्नु पर्छ अनि मैले चाहिँ त्यो गरिरहेको छु.
1: भेराइटी भन्दा पनि अब यसको प्रजाति कति प्रजातिको हुन्छ?
0: आभाकाडोमा पनि 3-4 भेराइटी हुन्छ अब जस्तै कफीमा पनि आफ्नो भेराइटी अनि सबभन्दा अब बेस्ट चाहिँ अब अमेरिकनको त्यो भेराइटी चाहिँ एकदमै राम्रो छ त्यस कारणले गर्दाखेरि टेस्ट एकदमै राम्रो छ कि अनि हो त्यो भेराइटी चाहिँ हामीले चाहिँ युज गरेर चाहिँ अहिले त्यसमा चाहिँ ग्राफ्टेड गरेर बनाउँदैछु.
1: अनि यसको खेती गर्नुको निम्ति सर्वप्रथम अब कस्तो प्रकारले तयारी गर्नुपर्ने कस्तो प्रकारले खेती गर्नुपर्ने?
0: अब सुन्तला र खास गरी चाहिँ आभाकाडोलाई चाहिँ जस्तै डुङ्गिनी जग्गा हल्का ढुङ्गा भइरहेको खाप्रा खुप्रा अनि विन्टरमा चाहिँ हामीले चाहिँ त्यसलाई खाल्टा भए 3x3 को खन्यौ 1.5 फिट या 2 फिट जस्तो गहिरो खन्यौ अनि सकेबाट उहिले हाम्रो

0: बाबुआमाले गरेको देखेको थियो. गुन्द्रुक बनाउँदाखेरि त्यो खाल्डालाई चाहिँ आगोले पोल्थ्यो. त हामीले सोच्यो कि त्यति बेला चाहिँ याद थिएन किन आगोले पोल्थ्यो, गुन्द्रुक बिग्रिँदैन होला भनेर चाहिँ सोच्थ्यो. भरे वास्तविकमा चाहिँ हाम्रो पुर्खौली बाउ आमाहरू पनि उहाँहरूले एक्सप्लेन मात्रै गर्नु नसकेको रहेछ. वास्तवमा उहाँहरू पनि एउटा साइन्टिस्ट टाइपको नि, ताकि आगोले पोल्दाखेरि चाहिँ त्यो माटोमा जतिजना त्यो बिगार्ने किटाणुहरू हुन्छ, रोगहरू हुन्छ, त्यसले चाहिँ अब जलाएर नाश गरिदिँदछ, ताकि अब रोगहरू नलाग्नुको लागि. अनि त्यस्तोमा चाहिँ हामीले चाहिँ गाईको मल एक ढोकोमा, अहिलेको त अब गाईको मल मात्र लाएर पनि हुँदैन, त्यसमा हामीले अब एनपीकेहरू मिलाउनु पर्यो, थुप्रोहरू अब मिलाएर चाहिँ म्याग्नेसियम जिङहरू यिनीहरू ठिक स्केलमा मिसाएर लाएर चाहिँ ठ्याक्कै छोपेर चाहिँ राखेर चाहिँ जब अब प्लान्ट पायो. ग्राफ्टेड त अब यदि प्लास्टिकमा छ भने त विन्टरमै हामीले त्यति बेला लगाउँदा हुन्छ, अब छैन भने चाहिँ अब बर्खामा यसो पर्खेर चाहिँ डिपार्टमेन्टबाट पायो, पाएन भने चाहिँ आफूले त्यो टाइममा चाहिँ त्यो खाल्टामा हालिदिएर मजाले पुऱ्यो भने चाहिँ एकदमै राम्रो. अनि सुन्तला र ऊ चाहिँ ढुङ्गिनी गाडीमा चाहिँ मैले सबभन्दा बेस्ट राम्रो भएको चाहिँ ढुङ्गिनी गाडीमा देखियो, अलिकति हल्का हल्का बिरालो यस्तोमा चाहिँ एकदमै राम्रो भएको देखियो.
1: यसको माग चाहिँ कति छ लाभाकाटुको चाहिँ सिक्किम राज्यमा?
0: अब हामीले चाहिँ यहाँ सिक्किममा त त्यति साह्रो यसको अब डिमान्ड छैन. हामीले चाहिँ अब बाहिर आउट अफ सिक्किममा धेरै अरू हाम्रो अब ग्रुपहरू छ, वाट्सएप ग्रुपमा, कृषि ग्रुपमा, हर स्टेटमा छ. उहाँहरूकोलाई चाहिँ अब हामी एक अर्कामा चाहिँ मार्केटिङ गर्नुमा चाहिँ सहयोग गर्छौँ. त्यस कारणले हाम्रो चिजहरू चाहिँ अब सिलगढीदेखि लिएर कोही अब दिल्ली, कोही कोही बेला उता महाराष्ट्र कलकत्तातिर पनि माग्छ, अनि उडिसातिर पनि माग्छ, अनि त्यहाँ पठाइदियो. अब अहिले त सजिलो छ, पठाइदियो डिमान्ड अनुसार पठाइदियो, आफूले यहाँ क्यास थाप्दा पनि हुन्छ, अनि त्यो सजिलो छ एकदमै. अहिले
1: सालमा चाहिँ यो एभोकाडो अनि सुन्तला चाहिँ कतिको उत्पादन हुन्छ होला तपाईँको?
0: मेरो चाहिँ यसपछिदेखि चाहिँ फ्रुटिङ, मैले चाहिँ प्याटर्न चाहिँ 2022 चाहिँ चेन्ज गरेको, अनि तीन चार वर्ष त अब लाग्छ त्यो फ्रुटिङ. फर्स्टमा ग्राफ्टेड रोप्दाखेरि त रोपेको नेक्स्ट इयर पनि दाना त लाग्छ, तर हामीले त्यति बेला दाना राख्नु हुँदैन, त्यसलाई झार दिनुपर्छ, ताकि भविष्यमा चाहिँ त्यो बोटलाई कमजोर हुन्छ. अब जस्तै यो उदाहरणमा चाहिँ आमाले चाहिँ यसपछि बच्चा पैदा गर्छ, नेक्स्ट डेढ सालको बादमा चाहिँ फेरि नानी जन्मिँदाखेरि चाहिँ आमालाई अलिकति अब एउटा कमजोरपन हुने गर्छ. हो त्यस्तै नै यो फलफुलको बोटमा पनि त्यति बेलाको हामीले राख्नु हुँदैन, जानुपर्छ कमसे कम 3 वर्षको बादकोदेखि चाहिँ हामीले फ्रुटिङ लिनुपर्छ.
1: अनि किवी पनि हुन्छ कि
0: हुँदैन? किवी चाहिँ अब मेरो एरियामा अहिले मैले ट्रायल गरेर चाहिँ यसपछि पोर फल्छ कि भनेको त फ्लड त लाग्यो तर दाना लागेन. अब त्यसमा पनि धेरै किसिमको कमी पनि हुनसक्छ, किनभने हामीले भिटामिन दिँदाखेरि चाहिँ जस्तै यो भिटामिनमा अब हामीले 3-4 मिलाएर दिनुपर्छ, अब त्यो नभएकोले होला. यसपछि मैले मिलाएर त्यो हालेको थिएँ कि तर अलिक फ्रुटिङ 1-2 लागेर बसिरहेको छ, अब त्यो ड्रप हुन्छ कि हुँदैन त्यो पनि नोट गर्नुपर्छ.
1: अब एभोकाडो, सुन्तला, किवी बाहेक अरू के के फलफुलहरू हुन्छ?
0: अब फलफुलमा चाहिँ कसैले जोसमा आएर चाहिँ यो ड्रेगन फ्रुट हुन्छ, तर ड्रेगन फ्रुटको मैले त्यति डिमान्ड यताको चाहिँ देखिनँ कि. अनि केरा हुन्छ, केरा चाहिँ खास गरी त्यो लो बेल्टमा जस्तै सिमताम, कोयु बेल्ट, यो 4,000 मुनिको एरियामा चाहिँ यो G9 भन्ने केरा रोप्यो भने चाहिँ भयङ्कर राम्रो. अहिले त अब एउटा केराले दिएन भन्दा पनि कमसे कम 20-25 दिँदोरहेछ कम्तीको पनि, अनि 50 रुपियाँ दर्जनको हिसाबले बोट नै दिँदाखेरि पनि यदि 500 बोट रोपेको छ, 1,000 रोपेको छ भने जोड्नुहोस् न. अनि नोकरी पछि मात्रै नलागेर कहीँ युवाहरूले चाहिँ दिमाग चलाएर चाहिँ यो गर्यो भने चाहिँ नोकरी गरेको भन्दा पनि जित्ने चाहिँ रहेछ, तर गर्नु चाहिँ सक्नुभयो, अल्छे गर्नु चाहिँ भएन, चलाउनु पर्यो. बिहान फेरि 8-10 सुतेर चाहिँ फेरि म गर्छु भनेर चाहिँ हुँदैन. अब यस्तो गर्नुको लागि चाहिँ बिहान ढिलो न ढिलो भने चाहिँ 4 चाहिँ उठिहाल्नु पर्यो. अनि म त्यो नेपालको सुन्तला ऊ गरेको ठाउँमा पनि गएको थियो, यति डरलाग्दो सुन्तला फल उहाँहरूले कमाएको पैसा थापेको देख्दाखेरि चाहिँ म पनि चाहिँ अलिक हल्का चाहिँ फ्रुटपट्टि लागेर, अनि अलिक युवाहरू कोही छ भने चाहिँ जोडेर हामी एउटा यो फ्रुटपट्टि नै लागौँ भने अस्ति एउटा हाम्रो सेक्रेटरी साहब अहिले यो सेन्सेसको सेक्रेटरी हुनुहुन्छ उहाँ र मेरो कुरा भएर उहाँको अफिसमा पनि कुरा भएको थियो उहाँले पनि एभोगाड्रो डाइरेक्ट दुई हेक्टर अनि उहाँले भनेको एउटा क्लस्टर एरिया बनाऊ कमसे कम नै 200 acres चाहिँ हामीले चाहिँ एभोगाड्रै एभोगाड्रो रोपौँ भन्ने कुरो उहाँ र मेरो त्यो पनि सल्लाह भएको छ उहाँले एउटा राम्रो खालको नसलको फेरि के अरे एभोगाड्रोको प्लान्ट पनि उ गरिदिन्छु।

0: भएको थियो उहाँलाई मेरो हाम्रो बेम्पु किस सेक्रेटरी साहब हुनुहुन्छ।
1: अच्छा, खेती त गर्नुहुन्छ तपाईँ है। अब अहिले थुप्रै प्रकारको अब टेक्नोलोजी है अब तकनिकी अप्नाएर पनि हामीले अब समय कम्ती लागोस् भनेर चाहिँ धेरै प्रकारको अब तकनिकीहरू अब अहिले निकालिएको छ भनौँ न है। र विभागद्वारा पनि यो ड्रिलिङ मेसिनहरू, घाँस काट्ने मेसिनहरू, बारी जोत्ने मेसिनहरू है प्रदान गर्नुभएको छ होइन। र अब तपाईँलाई के लाग्छ, उहिले अब पुर्खौरी प्रकारले तरिकाले गरेको खेती गर्नु रुचाउनुहुन्छ कि अहिलेको नयाँ तकनिकी अनुसार खेती गर्नु रुचाउनुहुन्छ?
0: अब पुर्खौली टाइपले इन्डिजिनियस पहिलाको टाइपले अब जमाना पनि अलिकति चेन्ज भयो अनि मान्छे पनि अब धेरै चेन्ज भएको छ पहिला भन्दाखेरि। अनि यसलाई पनि हामीले समयको साथसाथमा, किनभने पहिला चाहिँ गोरु जोत्दाखेरि चाहिँ एक आयकर जोत्नुलाई कमसे कम पनि दुई तीन हल लाग्थ्यो। अनि अब चाहिँ गोरु पाल्ने मेरो रूपले कम्ती मात्रामा छ र मिसिन टेक्नोलोजी पनि एडभान्स हुँदाखेरि चाहिँ फार्म मेकनाइजेसन ज्यादा डेभलप भयो अनि त्यो मिसिनले एकदमै राम्रो सजिलो। अब मिसिनले जोत्दाखेरि चाहिँ के फाइदा छ भने हामीले उहिले चाहिँ गोरु जोत्दाखेरि फेरि डल्ला फुटाउनु पर्थ्यो, अब मिसिनले जोत्दाखेरि चाहिँ डल्ला फुटाउनु पर्दैन। हामीलाई दुईटा बेनिफिट, ताकि 50 रुपियाँ लागतमा चाहिँ 100 रुपियाँको काम चाहिँ गरिन्छ। हजुर, त्यो फाइदा छ अब टेक्नोलोजीको उसमा जानु पर्यो अहिलेको उसमा।
1: अनि अब फलफुलको साथसाथै अब सागसब्जी चाहिँ के लगाउनु भएको छ?
0: सागसब्जीमा चाहिँ म अलिकति करेला आफू खानुलाई, अनि करेला अनि लौका लगाउँछु, अनि काँक्रा अलिक लगाएको छु। र अब सब्जी चाहिँ किन चाहिँ अलिकति हाम्रो एरियामा पनि सबले पहिला तपाईँहरूले डिपार्टमेन्ट र सप्लाई सिक्किमे प्रायःलाई थाहा छ, गाउँ डल्लैले चाहिँ लगभग त्यस्तै 80-90 हेक्टरमा चाहिँ ग्रुप आमाहरूले आफ्नो आफ्नो जमिनमा लाउँथ्यो। अहिले चाहिँ किन चाहिँ एउटा चाहिँ इन्डाइरेक्टली छोड्यो भने 200 लाइनमा बाँधेर आउँछ, अनि 4-5 यो मजुर आउँछ आमाम, अब त्यो चरा चुरुङ्गी र वनजङ्ग प्राणीले चाहिँ सब खाइदिन्छ। अब
1: सुन्तलामा प्राय जस्तो अब कस्तो कस्तो प्रकारको रोगहरू लाग्छ होला?
0: सुन्तलामा चाहिँ एउटा बोट पहिलो हुने, पात पहिलो हुने, अनि त्यसमा हामीले नोट गर्नुपर्छ। मैले पनि विचार गरेँ के कारणले छ, बा जिङ्क, हामीले ट्रेनिङमा या विभागीय सरहरूलाई सोद्धाखेरि जिङ्कको कमीले गर्दाखेरि चाहिँ पहिलो पातबाट, अनि हामीले जिङ्कको स्प्रे गर्दा पनि एजिटिस नै फेरि रहँदा, अनि के कारण रहेछ भन्दै जाँदाखेरि एउटा चाहिँ हाम्रो त्यो बोरलले छेरेर त्यो कारणले पनि हुँदो रहेछ, अर्को चाहिँ हाम्रो त्यो खुम्ले किरा, उहिले भन्छ खुम्ले किरा, त्यो चाहिँ तल बोटको फेदमा चाहिँ छ भने चाहिँ, अनि सब को त्यो बोटको अब पातहरू चाहिँ त्यो पहिलो हुने गर्दो रहेछ। एउटा अब प्रब्लम चाहिँ त्यो देखेँ। अर्को चाहिँ त्यो अब बोरर, अब कतिजनालाई थाहा हुँदैन, हाँगा सुकेर गइहाल्छ अब भित्रबाट भित्रभित्र छेरेर खाएर, अनि त्यति बेला हामीले जैविक तरिकाले चाहिँ यदि हामीले चाहिँ रोक्ने हो भने चाहिँ मटिटेलमा चाहिँ हल्का रुई बिजायो, त्योभन्दा अगाडि चाहिँ एउटा बाँसको सिङ्काले चाहिँ यसो काँटी दिसो बनाएर भित्र घोचेको थियो, त्यहाँदेखि फेरि त्यो रुईलाई निचोरी राखेर त्यो मटिटेलको गन्दा चाहिँ भित्र खाँदियो, त्यहाँदेखि गाईको गोबरले लिपेर चाहिँ कि माटोले लिपेर चाहिँ प्लास्टिकले बाँधिदियो भने चाहिँ त्यही भित्र निसासेर, अब प्रायःले चाहिँ त्यो गर्दैन, गएर चेक गरी बस्दैन, मुनि मुनि खाइन्छ। अर्को चाहिँ अब त्यो रुट फङ्गल उसले गर्दाखेरि पनि प्राय अब रोग लाग्छ। त्यो कुरो चाहिँ हामीले चाहिँ जब बर्खा आउन थाल्छ नोट गर्नु पर्यो, लेबिसमा गएर चाहिँ सुन्तलामा चाहिँ त्यो भेटेला मैले। यो चाहिँ डिपेन्डमा एक सिक्किममा कस्तो हुन्छ भने, सिक्किम एउटा अब हिल एरिया भयो, यहाँ धेरै अघि मैले तपाईँलाई भनेको जस्तो धेरैवटा क्लाइमेट अलिक तल गयो भने चाहिँ अर्कै, अलिक माथि आयो भने तल हप हप भइरहेको मान्छे अलिक माथि आएर चाहिँ गाडीमा आउँदाखेरि चाहिँ हामीलाई चिसोपन, अनि त्यो कारणले गर्दाखेरि हाम्रो धेरै त्यो अब क्लाइमेट उसले पनि गर्दाखेरि चाहिँ फलफुलमा भर पर्छ। कोही कोही बेला चाहिँ अब तपाईँलाई याद छ यो चैत वैशाखमा हावा हुन्डी असिनाले, अब हामीले सपोज से सुन्तला रोप्यो त्यति बेला, अब घोडा त्यति बेला हाम्रो कृषक अन्नदाताहरूको भाग्य राम्रो छ भने चाहिँ असिना कम्ती कम्ती परेर कम्ती झारेर, कोही कोही बेला यति डेडली अब असिना आउँछ मुनि भुइँ सेतै हुने फुल झारिदिएपछि त अब त्यो सालको फल चाहिँ अब टोटल गयो भन्दा हुन्छ। अनि अर्को अब चाहिँ कोही कोही बेला चाहिँ अलिकति हाम्रो कृषक हाम्रो अन्नदाता साथीहरूले कोही कोही बेला चाहिँ अलिकति यो एक मन मेन पावर न फ्रुट फ्लाइमा चाहिँ सुन्तलामा त्यो सुन्तला झर्नेमा चाहिँ हामीले त्यति बेला चाहिँ जो बक्ख फुल फुलेर सानो मरिसको ग्यारा देतर हुँदाखेरि चाहिँ

0: झिङ्गा जस्तो त्यो किराले चाहिँ उसको अब सृष्टि चाहिँ अगाडि बढाउनको लागि चाहिँ त्यहाँनिर छेडिदिन्छ अनि छेडिराखेर अनि त्यहाँ बिस्तारी बिस्तारी सुन्तला ठुलो हुँदै गयो भित्र मेगट सानो लाप्रा जस्तो बनिन्छ त्यहाँ त्यसको बादमा लाम्रो मेगट भएर चाहिँ फुड ड्रप भएको कारण चाहिँ त्यो हो त्यो स्टेजमा चाहिँ हामीले सकेभर निमको ऊ छ भने स्प्रे गर्यो होइन भने चाहिँ फेरोमोन ट्र्याप मेलको गन्धा आउँछ त्यो लगायो भने चाहिँ त्यो फ्रुट फ्लाइटको मेल चाहिँ सब त्यहाँभित्र पसेपछि चाहिँ अलिक ड्यामेज गर्नुमा चाहिँ धेरै हामीलाई अब कृषकहरूलाई मद्दत गर्छ
1: र धेरै खुसी लाग्यो तपाईँसित भेटघाट गरेर है तपाईँको यो जुन चाहिँ व्यवसायको क्षेत्रमा खेतीपातीको क्षेत्रमा है एकदमै प्रगति भएर जाओस् भन्ने हामी कामना गर्दछौँ र तपाईँले वृत्तान्त रूपमा यो सागसब्जी लगायत विभिन्न प्रकारको फलफूलहरू बारे जानकारी दिनुभयो यसको निम्ति तपाईँलाई मुरीमुरी धन्यवाद डक्टर जान्छु र अब फेरि पनि आउँदो दिनहरूमा तपाईँसित फेरि पनि हामी भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौंला र यति भन्दै अहिलेलाई तपाईँसित बिदा लिन चाहन्छु नमस्कार
0: हवस्
1: भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको यस परोकी हात कार्यक्रम अन्तर्गत फलफूलको खेतीद्वारा आर्थिक उन्नति र उहाँ हुनुहुन्थ्यो साजोङ रूम्तेकबाट श्री कर्म दिछेन भुटिया र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं रमाइलो गरौं एउटा लोकगीत सुनेर

लौता श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम संचालक अर्पण थापालाई विदा दिनुहोस्। नमस्कार।

श्रोताहरू समक्ष यतिन्जेल प्रस्तुत थियो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकीको प्रसारण सेवाबाट बढ़िरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं आज अवश्य रात्रि 10:30 प्रसारण गरिने विभिन्न कार्यक्रमहरूको संक्षिप्त जानकारी। अबको केही क्षणमै सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, त्यसपछि लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ वन महोत्सव सप्ताहको अवसरमा हिन्दीमा एक वार्ता, विषय रहेको छ हरित वन विश्व की और हमारा संकल्प। वार्ताकार हुनुहुन्छ ओम कुमार दास। बेलुकी 7:05 लिए आउनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 श्रोताहरूलाई यस केन्द्रबाट सुनाउनेछौ नेपालीमा राष्ट्रिय समाचार। 7:35 सुन्नुहुनेछ पाश्चात्य संगीतको कार्यक्रम। रात्रि 8:05 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ कलाकार अनुप जलोटाको आवाजमा सजिएका केही हिन्दी गजलहरू सुनाएर। 8:30 सुन्नुहुनेछ प्रादेशिक समाचार एकांशद्वारा प्रस्तुत एक कार्यक्रम। 8:45 10 कार्यक्रमहरू श्रोताहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ, जसमा क्रमैले 8:45 अनि 9 सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजीमा राष्ट्रिय समाचार। 9:15 सुन्नुहुनेछ समसामयिक घटनाहरूमाथि आधारित कार्यक्रम स्पट लाइट अनि 9:30 कन्ट्री वाइड इनसाइट। सभाको अन्तमा अर्थात रात्रि 10 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएर। यसरी आजको हाम्रो यस अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ रात्रि 10:30। श्रोताहरूले यतिन्जेल सुन्नुभयो आज अपौसो रात्रि 10:30 प्रसारण गरिने विभिन्न कार्यक्रमहरूको रूपरेखा जो पूरा भयो। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 3 जुलाई 2026 शुक्रबार 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले समृद्ध जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू, यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 3 जुलाई 2026 शुक्रबार 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको 6:40 भइरहेको छ। अबको केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, त्यसपछि लेप्चा अनि सिक्किमी भुटिया भाषामा। त कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

ताकिम जिल्ला सामुदायिक भवनमा आज ग्रामीण विकास विभागद्वारा विकसित भारत रोजगार तथा जीविकोपार्जन प्रत्याभूति अभियान ग्रामीण अर्थात भीबीजी रामजीको राज्य स्तरीय जनसम्मेलन कार्यक्रम सम्पन्न भयो। केन्द्रीय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशको तिरुपति जिल्लाबाट राष्ट्रिय स्तरमा शुभारम्भ गर्नुभएको यस कार्यक्रमको राज्य स्तरीय उद्घाटन शिक्षा खेलकुद तथा कानून एवं संसदीय मामिला मन्त्री राजु बस्नेतले गर्नुभयो। मन्त्री श्री बस्नेतले विकसित भारत 2047 को लक्ष्य गाउँ जिल्ला र राज्यको समग्र विकासबाट मात्र सम्भव हुने बताउँदै मुख्यमन्त्रीको सुनौलो समृद्ध अनि समर्थ सिक्किमको अवधारणासँग यो अभियान मेल खाने उल्लेख गर्नुभयो। उहाँले ग्रामीण विकास रोजगारी सिर्जना र दिगो पूर्वाधार निर्माणमा जनसहभागिताको महत्वमाथि जोड़ दिनुभयो। कार्यक्रममा पाकिमकी जिल्ला उपाध्यक्ष प्रभाव प्रधानले महिला सहभागिता गुणस्तरीय सार्वजनिक पूर्वाधार निर्माण तथा ग्राम सभा मार्फत विकसित ग्राम पञ्चायत योजना तयार गर्नुपर्ने आवश्यकतामाथि बताउनुभयो। यस अवसरमा ग्रामीण विकास विभागका सचिव अनिल राज राईले 1 जुलाई 2025 लागू भएको भीबीजी रामजी योजना सम्बन्धी जानकारी दिँदै यसले मनरेगालाई प्रतिस्थापित गरी प्रत्येक योग्य ग्रामीण परिवारलाई 125 दिनको रोजगारी सुनिश्चित गर्ने बताउनुभयो। सिक्किम राज्य सहकारी संघ सिकन र सिक्किम सरकारको सहकारिता विभाग गान्तोक जिल्लाको संयुक्त आयोजनामा आज आसाम लिङ्जे स्थित सिकन सम्मेलन कक्षमा सहकारिता विभाग अन्तर्गत क्षेत्रीय कर्मचारीहरूको भूमिका अधिकार र जिम्मेवारी विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। सिकन अध्यक्ष डाक्टर मंगलजीत राईले कार्यक्रमको उद्घाटन गर्दै सहकारी आन्दोलनलाई सुदृढ बनाउन क्षेत्रीय कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। प्रशिक्षण कार्यक्रममा सहकारी संस्था दर्ता तथा खारेज प्रक्रिया राष्ट्रिय सहकारी विकास निगमका विभिन्न योजना लेखा परीक्षण तयारी विभागीय संरचना तथा कार्यालय व्यवस्थापन सम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन गरिए। यस अवसरमा गान्तोक जिल्लाका विभिन्न स्थानलाई गुगल पिन मार्फत डिजिटल पहिचान प्रदान गर्ने पहलको औपचारिक शुभारम्भ पनि गरियो। मंगन जिल्लामा जारी पर्यावरण पर्व 2026 को दोस्रो दिन आज जंगुको पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा वृक्षारोपण सरसफाई अभियान पर्यावरण संरक्षण सम्बन्धी जनचेतना तथा सिक्किम शिशु समृद्धि योजना अन्तर्गत लाभ वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक तथा वन एवं पर्यावरण मन्त्री पिन्सो नामगेल लेप्चा प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको शुरूमा मेरो रूख मेरो सन्तति अभियान अन्तर्गत स्वास्थ्य केन्द्र परिसरमा सुन्तलाका बिरूवा रोप पिएपछि सरसफाई अभियान सञ्चालन गरियो। यो पर्व राज्यका अन्य भागमा पनि पालन गरियो। सिक्किम प्रदेश भाजपा अध्यक्ष डीआर थापा र महासचिव अर्जुन राईले हिजो नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसित भेट गर्दै सिक्किमको सुरक्षा संवैधानिक माग विकास र पार्टी संगठन विस्तार लगायतको विषयमा छलफल गर्नुभयो। भेटका क्रममा अध्यक्ष श्री थापाले गान्तोकमा सार्वजनिक भएको कथित अनलाइन आत्मकट्टरपन्थ सम्बन्धी घटनाबारे जानकारी गराउँदै साइबर निगरानी र सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गर्नुभयो। यसका साथै लिम्बू तामाङ समुदायका लागि विधानसभामा सीट आरक्षण

कार्यक्रम नेपाली अनुरोध संगीतलाई अघि बढाउँदै श्रोता यो अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेका छौं कलाकार सीबी गुरुङको आवाजमा। यस गीतलाई सुन्नको निम्ति हामीलाई अनुरोध पत्र पठाउने हाम्रो नियमित श्रोताहरू हुनुहुन्छ डोक्सिङ पर्विङबाट रितेश आचार्य, गंगा प्रसाद, लोकेश, तारानाथ आचार्य, सोमनाथ पाण्डे अनि साथीहरू।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाहरूको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले समृद्धि जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो। त श्रोतागण कार्यक्रम नेपाली अनुरोध संगीत अन्तर्गत यहाँहरूलाई यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार डेनी डेन्जुङपाको आवाजमा। यस गीतलाई सुन्नको निम्ति हामीलाई अनुरोध पत्र पठाउने हाम्रो नियमित श्रोताहरू हुनुहुन्छ लुइङ थामीडाँडाबाट गोपाल दाहाल दिन बिन्दु वर्षा पिलास पुष्पा भावना अनि दीक्षा दाहाल।

श्रोतागण, कार्यक्रम नेपाली अनुरोध संगीतको यो अन्तिम गीत यहाँहरूलाई सुनाइरहेका छौं। कलाकार नारायण गोपाल अनि आशा भोसलेको युगल आवाजमा यस गीतलाई सुन्नको निम्ति हामीलाई अनुरोध पत्र पठाउने हाम्रो नियमित श्रोता हुनुहुन्छ कलुक तादुङ पश्चिम सिक्किमबाट अशोक खदिवाड़ा। उहाँले यो गीत आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ।

हवस् त प्रिय श्रोताहरू, कलाकार नारायण गोपाल अनि आशा भोसलेको युगल आवाजमा सजिएको प्रस्तुत गीतपछि नै आजको नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ।

0: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बेलुकीको 7:25 भइरहेको छ। अबको केही क्षणमा यहाँलाई यस केन्द्रबाट सुनाइरहेका छौं नेपालीमा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो, समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। शुरू गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। नयाँ दिल्लीमा भारत र जापान बीच द्विपक्षीय शिखर वार्ता सम्पन्न। रक्षा, आर्टिफिशियल इन्टेलिजेन्स र ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रमा ऐतिहासिक सम्झौता। ग्रामीण विकास र रोजगारका लागि विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिशन ऐन 2025 सार्वजनिक। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि आवेदन खुला, आगामी जुलाई 31 नामाङ्कन गर्न सकिने। भारतमा पहिलो पटक हेलिकप्टरका लागि भू उपग्रहमा आधारित अवतरण प्रणाली स्वीकृत। खराब मौसममा पनि उडान सुरक्षित हुने। अनि केन्द्र सरकारद्वारा नयाँ कर्मचारी सञ्चय कोष ईपीएफ योजना 2026 लागू। कोषबाट रकम झिक्ने नियमहरू परिमार्जित र खुकुलो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज दिउँसो नयाँ दिल्लीमा वार्षिक शिखर स्तरीय वार्ता सम्पन्न भएको छ। यस शिखर वार्तामा भारत र जापान बीच आर्थिक तथा ऊर्जा सुरक्षा, औषधिजन्य सामग्री, रक्षा र आर्टिफिशियल इन्टेलिजेन्स लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू आदान प्रदान भएका छन्। वार्तापछि भारत जापान संयुक्त आर्थिक मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापानको सम्बन्ध अत्यन्तै विशेष रहेको बताउनु भएको छ। उहाँले जापानको विशेषज्ञता र लगानीसँग भारतको गति र स्तर मिल्दा सम्पूर्ण विश्वलाई नै फाइदा पुग्ने उल्लेख गर्नुभयो। पछिल्लो आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर 7.7% रहेको उल्लेख गर्दै उहाँले भारत विश्वकै तीव्र गतिमा बढ़िरहेको प्रमुख अर्थव्यवस्था भएको दावी गर्नुभयो। प्रधानमन्त्री मोदीले वर्तमान समयमा आपसी विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको र भारत जापान द्विपक्षीय साझेदारी समयको कसीमा खरो उत्रिएको बताउनुभयो। उहाँले भारत र जापान विश्वकै ठूला अर्थतन्त्रहरूमध्येका देश भएको उल्लेख गर्दै स्वतन्त्र र खुला इण्डो पेसिफिक क्षेत्र दुवै देशको साझा प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
2: भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से है। एक फ्री, प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल की है। इनसे हम मिलकर पूरे क्षेत्र में शांति, स्थिरता और प्रगति का मार्ग प्रशस्त करेंगे।
1: प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्वपूर्ण स्तम्भ हुने कुरामा जोड़ दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो,
2: प्रधानमन्त्री ताकाइची और मेरा विश्वास है कि टेक्नोलॉजी पार्टनरशिप हमारे सहयोग का सबसे मजबूत स्तंभ बनेगी। इसी विजन को साकार करने के लिए आज एआई के क्षेत्र में हमने ज्वाइंट स्टेटमेंट भी जारी किया है। भारतीय एआई इकोसिस्टम के कई प्रमुख संस्थानों में भी आज अपने जापानी पार्टनर के साथ एग्रीमेंट्स किए।
1: कार्यक्रममा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ऊर्जा सुरक्षा सहकार्यको मुख्य क्षेत्र भएको बताउनुहुँदै पावर एसिया इनिसिएटिभ मार्फत खुला ऊर्जा व्यापार र रणनीतिक भण्डारणमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। यस विशेष अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियाणा

को खरखोदामा मारुति सुजुकीको चौथो सवारी साधन उत्पादन कारखानाको उद्घाटन समेत गर्नुभएको छ। यसैबीच पत्रकारहरूलाई जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिश्रले आजका बैठकहरू अत्यन्तै सकारात्मक र उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले आगामी सन् 2027 दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षगाँठ पर्ने भएकाले सो वर्षलाई भारत जापान साझा क्षतिज वर्षका रूपमा मनाइने जानकारी दिनुभयो। तीन दिने औपचारिक भ्रमणका लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नुभएकी ताकाइचीको प्रधानमन्त्रीका रूपमा यो पहिलो भारत भ्रमण हो। देशभरका ग्रामीण क्षेत्रमा रोजगार सुनिश्चित गर्न, जीविकोपार्जनलाई सुदृढ बनाउन र गाउँहरूको विकासलाई तीव्रता दिन केन्द्रीय ग्रामीण विकास र कृषि मन्त्री शिवराज सिंह चौहान र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले संयुक्त रूपमा विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिशन 2025 शुभारम्भ गर्नुभएको छ। आन्ध्र प्रदेशको तिरुपति जिल्ला स्थित मुक्कावरी पल्ले गाउँमा आयोजित एक विशेष समारोहमा यस ऐतिहासिक योजनाको शुरूआत गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री चौहानले यस योजनाको मुख्य उद्देश्य देशका कुनै पनि गरीब मजदूर कामविहीन हुन नपरोस् र हरेक हातले रोजगारी पाओस् भन्ने रहेको बताउनुभयो। यस जनकल्याणकारी योजना ल्याउनु भएकोमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो। यस योजना अन्तर्गत ग्रामीण क्षेत्रमा दिइने रोजगारीको अवधिलाई 100 दिनबाट बढ़ाएर 125 दिन पुर्याइएको छ। यस वर्षका लागि केन्द्र सरकारले 95,600 करोड़ रूपियाँ विनियोजन गरेको छ भने राज्य सरकारहरूको हिस्सासहित कुल बजेट 1,51,222 करोड़ रूपियाँ पुग्नेछ। आगामी 5 वर्षमा यस योजनामा कुल 7.50 लाख करोड़ रूपियाँ खर्च गरिनेछ, जसका कारण प्रत्येक ग्राम पञ्चायतले वार्षिक औसत 2 करोड़ रूपियाँ भन्दा बढ़ी रकम प्राप्त गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। महिला तथा बाल विकास मन्त्रालयले 5-18 वर्ष उमेर समूहका बाल बालिकाहरूको असाधारण उपलब्धिलाई सम्मान गर्नका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि मनोनयन आह्वान गरेको छ। यस पुरस्कारका लागि आवेदन दिने अन्तिम मिति आगामी जुलाई 31 तोकिएको छ। मन्त्रालयका अनुसार योग्य बाल बालिकाहरूको नामाङ्कन आधिकारिक अनलाइन पोर्टल मार्फत गर्न सकिनेछ। यस पुरस्कारका लागि देशका जुनसुकै नागरिक विद्यालय संस्था वा संगठनले योग्य बाल बालिकाको नाम सिफारिश गर्न सक्नेछन्। साथै बाल बालिकाहरू आफैले पनि आफ्नो नाम मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ। यो प्रतिष्ठित पुरस्कार खेलकुद, समाजसेवा, विज्ञान तथा प्रविधि वातावरण, कला र संस्कृति जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने बाल बालिकाहरूलाई प्रदान गरिन्छ। भारतको नागरिक उड्डयन क्षेत्रले एउटा ठूलो कोसे ढुङ्गा पार गरेको छ। आन्ध्र प्रदेशको उन्दावल्ली हेलिपोर्टमा हेलिकप्टर सञ्चालनका लागि देशको पहिलो निजी पोइन्ट इन स्पेस अवतरण प्रणाली स्वीकृत भएको छ। यो अत्याधुनिक प्रणालीले भू उपग्रहमा आधारित दिशानिर्देशन प्रविधिको प्रयोग गरी खराब मौसममा पनि हेलिकप्टरलाई सुरक्षित र सठिक रूपमा अवतरण गराउन मदत गर्नेछ। विमानस्थल प्राधिकरणद्वारा विकसित र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत यो प्रविधि परम्परागत अवतरण पूर्वाधार नभएका ठाउँहरूका लागि निकै उपयोगी मानिएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले यस उपलब्धिलाई हेलिकप्टर उडानको क्षेत्रमा एउटा नयाँ युगको शुरूआत भन्नुभएको छ। यसले उडान सुरक्षा र कार्यदक्षता बढ़ाउने उहाँको भनाई छ। मन्त्रालयका अनुसार यो प्रविधि आगामी दिनमा देशभर लागू गरिनेछ, जसले आपतकालीन चिकित्सा सेवा, विपद व्यवस्थापन, पर्यटन र क्षेत्रीय सम्पर्कलाई थप सुरक्षित र भरपर्दो बनाउनेछ। केन्द्र सरकारले सामाजिक सुरक्षा संहिता 2020 अन्तर्गत सन् 1952 योजनालाई प्रतिस्थापन गर्दै नयाँ कर्मचारी सञ्चय कोष ईपीएफ योजना 2026 सूचना जारी गरेको छ। राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्यवस्था गत जून 29 नै लागू भइसकेको छ। यस नयाँ योजनाको मुख्य उद्देश्य सञ्चय कोषको प्रशासनिक कार्यलाई डिजिटल माध्यमबाट चुस्त बनाउनु, खाता स्थानान्तरणलाई सहज पार्नु र यसलाई नयाँ श्रम कानून अनुकूल बनाउनु रहेको छ। नयाँ व्यवस्था लागू भए तापनि कामदार र रोजगारदाता दुवैले जम्मा गर्नुपर्ने अनिवार्य ईपीएफ योगदानमा कुनै परिवर्तन गरिएको छैन। यसका साथै नयाँ योजनामा सञ्चय कोषबाट आंशिक रकम झिक्ने नियमहरूलाई पनि अझ परिमार्जित र खुकुलो बनाइएको छ। अब कर्मचारीहरूले न्यूनतम मौजात कायम राखेर उपचार, शिक्षा, विवाह र घर निर्माण जस्ता अत्यावश्यक कार्यका लागि कोषबाट रकम निकाल्न पाउनेछन्। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारतले आफ्नो रिफाइनरी क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुरीले आगामी 6-12 महिनाभित्र देशको तेल प्रशोधन क्षमतालाई बढ़ाएर वार्षिक 30 करोड़ मेट्रिक टन पुर्याइने जानकारी दिनुभयो। उहाँले 10 वर्षको अन्तरालपछि पहिलो पटक नयाँ ग्रीनफील्ड रिफाइनरी स्थापना गर्न लागि समेत बताउनुभयो। पश्चिम एसिया संकटको समयमा सरकारले गरेको व्यवस्थापन बारे बोल्दै मन्त्री पुरीले सरकार

0: सामना गर्नेछ भने भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। नयाँ दिल्लीमा भारत र जापान बीच द्विपक्षीय शिखर वार्ता सम्पन्न। रक्षा, आर्टिफिसियल इन्टेलिजेन्स र ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रमा ऐतिहासिक सम्झौता। ग्रामीण विकास र रोजगारका लागि विकसित भारत ग्रामीण रोजगार जीविकोपार्जन ग्यारेन्टी मिशन ऐन 2025 सार्वजनिक। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि आवेदन खुला, आगामी जुलाई 31 नामाङ्कन गर्न सकिने। भारतमा पहिलो पटक हेलिकप्टरका लागि भू उपग्रहमा आधारित अवतरण प्रणाली स्वीकृत। खराब मौसममा पनि उडान सुरक्षित हुने। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: Good evening, dear listeners. Welcome to yet another edition of the Western Music Program. As always, you're tuned into our program through Akashwani Gangtok, broadcasting on medium wave 213.67 meters, corresponding to 1404 kilohertz. Remember, you can also tune into FM Kanchenjunga at 103 megahertz and news on AIR mobile app. I am Vivek Sharma, your host for the evening. Well, music is often described as the universal language of humanity. It transcends borders, cultures, languages, and generations. It comforts us in times of sorrow, inspires us in moments of uncertainty, and unites us in collective celebration. Friends, tonight we explore the fascinating theme, music as a tool for social change. Yes, so before delving deep into the theme, let's listen to the first number, which is Count on Me by Bruno Mars.

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं एकै कलाकार अनुप चलौटाको स्वरमा सजिएका केही गजल।

0: तपाईँ जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: यो सुन्नुहोस् लाइभ फर इट कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रम हामी लिएर आउनेछौ। लाइभ फोन इन कार्यक्रम विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले समृद्धि जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक गतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171 अर्थात 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बेलुकीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूले अब शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत सुनाइरहेका छौं। पण्डित हरिप्रसाद चौरसियाबाट बाँसुरी वादन, मिस ठुम्री मिस र पिलु।

मिडियम वेबको 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसको साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा अन्तर्गत 103 मेगाहर्जमा पनि सुन्दै हुनुहुन्छ। साथै श्रोताहरूले हामीलाई मोबाइल एप न्यूज अन एआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोतागण, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र अब 10:30 यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं। विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाएर त्यो पहिलो गीत सुनौ डन फिल्मबाट। यस गीतलाई गाएका छन् कलाकार अलिसा चिन्नै, महालक्ष्मी अयर अनि सोनू निगमले।

श्रोतागण, यहाँलाई यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं। कुछ कुछ होता है फिल्मबाट गायक कलाकार अलका याज्ञिक अनि उदित नारायणको युगल स्वरमा।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न हिन्दी चलचित्रका गीतहरू। त्यसर्थगण यहाँहरूलाई यो अघिल्लो गीत सुनाइरहेका छौं वो लम्हे फिल्मबाट गायक कलाकार केकेको स्वरमा।

श्रोतागण, यहाँहरूलाई यो अन्तिम गीत सुनाउन लागिरहेका छौं। बाबुल फिल्मबाट यस गीतलाई गाएका छन् कलाकार कुनल गन्जवालाले।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको ठिक 10:30 भएको छ। यसको साथै आजको हाम्रो यस अधिवेशनमा समेटिएका सम्पूर्ण कार्यक्रमहरू यही नै पूरा हुँदछ। भोलि प्रात 6:30 हामी यहाँहरू समक्ष बिहानको अधिवेशन लिएर उपस्थित हुने नै छौं। तबसम्मका निम्ति हामीलाई विदा दिनुहोस्। नमस्ते, शुभरात्री, जय हिन्द।